मेटुकुवा सिम मसिनमा 2 केजी सफ्ट एक्सेल माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा साथै 0% ब्याजमा सजिलो किस्ता सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: मा TCL घर भित्र्याउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा TCL साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मसिनमा 6 किलो सर्फेक्स म्याट्रिक, एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भएपुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL टिभी इलेक्ट्रोनिक्स।
1: दसैको रौनक तिहारको उज्यालो एलजीको उपहारले घर घरमा छायो रमाइलो छुटको बहार खुसी अपार एलजीसँग मनाऊ दसैँ तिहार। दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन साथै नो कस्ट EMI नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% इएमआई नागरिकता भएको छ। सेन्से अठारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बडादशी नजिकैसँगै काठमाडौँको नयाँ बस्तारपट्टि आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धनादम गाउँ फर्कन थालेका छन्। नयाँ बस्तारपट्टि देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले अढ़ाई महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिचौलियाको प्रभाव र कमिशनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढ़ेसँगै मानसिक समस्या पनि बढ़दो छ, तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औंल्याएका छन्। सोमबार विश्व मानसिक दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो औंल्याएका हुन्। सो अवसरमा प्रस्तुति दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचनले बढ़दो मानसिक समस्याको अनुपातमा सेवाको पहुँच कमजोर रहेको बताएका छन्।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 करिब 67 करोड़ रूपियाँको धान खरीद गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा 67,50,00,000 रूपियाँ रकम बराबरको धान खरीद गर्ने भएको हो।
2: नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा आवागमन विभागले सूचना प्रणालीको विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।
3: पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। सोमबार किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो, नकर्मीले भन्नुभयो।
2: नयाँ र पुरानो सवारी साधनको व्यवस्था तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 को केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब सवारी भए स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सुजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भेटनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल वुडफोर्डलाई सन् 2026 अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलरसम्म अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बड़ा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेली केही मुख्य मुल्कहरूले हाम्रो भलो भने चाहनै पर्छ, अन्यथा राजनीतिक गणितमा जस्तोसुकै बलवान सरकारको पनि आयु विस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: त्यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब विभागमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो आधार तय गर्न सक्छ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Sunday Noon Drop Radio Silence 89.8 MHz.
1: पहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM. यति बेला बिहानको 6 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 27 गते बिहीबार सेप्टेम्बर 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको आज 2083 साल असोज 27 गते मंगलबार अक्टोबर 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको तृतीया तिथि अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्चस्व। ई पेन्सन सेवा प्रभावकारी बन्दै।
1: दशैंमा महँगीको मार। काठमाडौँमा भित्रेका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी शुरू।
0: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल।
1: एलनिनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युएद्वारा नयाँ प्रतिबन्धको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपालका 5 जनालाई ओसीएनको सम्मान। पौडीमा 2 जनालाई 4 स्वर्ण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज खबरको सबैभन्दा शुरूमा दशैं नजिकै गर्दा महँगीको मारमा उपभोक्ता पर्दै गएको र सरकारवाला निकायको भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिएको प्रसंग।
1: दशैं शुरू भएसँगै अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर। 10 भदौमा भोटेको सीमा भयानक बाढ़ी। आयता पटक पटक भारी वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता कपड़ा लगायतका हरेक चीजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गर्दा कालीमाटी बाहेकका सबै जसो क्षेत्रमा बजारको मूल्य आकाशिएको छ। यता विभागले खटिनी टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरेको छ, तर मूल्य वृद्धिका विषयमा अझै ठोस कदम चाल्न नसकेको समेत विभागले बताएको छ। बजारमा सबै प्रकारका चीजबीजको भाव बढ़ेको जानकारी समेत भएको विभागले जनाएको छ, जसले गर्दा कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानून व्यवस्था अहिलेसम्म छैन। तर अनुगमन तथा उस्तै प्रकृतिको वस्तुको मूल्यका दुईवटा पसल बीच ठूलो अन्तर देखिएको र त्यसलाई निगरानी समेत गरिरहेको निकायले जनाएको छ। यसैबीच कालो बजारी ऐन अन्तर्गत कर्मचारीहरूलाई खटाउन र राजनैतिक नेतृत्वको दबावमा नपर्न समेत अधिकार कर्मीहरूले बताएका छन्। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले अनुचित मुनाफा लिन नपाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन 2075 उल्लेख भएको र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भावबारे विश्लेषण गर्ने र कार्यवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ। बजार भाव बढ़ेको बेला उपभोक्तालाई राहत दिने, ढाडस दिने कुनै काम नभएको समेत उहाँले बताउनुभयो। उल्टी ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनौं जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
0: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसीबोका, च्याङ्ग्रा र रागा भैंसीको स्वास्थ्य परीक्षणलाई कडाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको गरिएको पशु सेवा विभागले जानकारी दिएको छ। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र रंगा भैंसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसी बोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसी बोका खरिद गर्ने उपभोक्ताले सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलंकी, खसी बजार, धापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्ग्रा बजार, चोभार, त्यसै गरी क्राङ्गा बजार, चन्द्रागिरी, बालाजू बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 11 बजेसम्म र दिउँसो 3 बजेसम्म खसी बोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा उपत्यकाका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यकाका मुख्य बजार असन, नयाँ सड़क, इन्द्रचोक, रंजना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसलभित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामान्य ग्राहकहरूको अत्यधिक भेट देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाडपर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
1: अब राजनैतिक प्रसंग, कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षीधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षीधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भनी सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने महासहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल, उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संगरौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संगरौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3735, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा निविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। भट्टराईले 1752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भनी 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनुभएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194 मत प्राप्त गर्नुभयो भने राणाले 2330 र संगरौलाले 3118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1513, नयनसिंह महरले 1134, अमर सिंह पुनले 1125, शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
3: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम वस्ता गर्दैछन्।
0: सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भागुते, सरसरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कानून शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कानून गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून, बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना, आर्थिक, कूटनीतिक, व्यापार विस्तार, विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीड़ित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौबन्दी गढ़ीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण मूल्य किलोमा 200 बढ़ने अनुमान बजारमा बढ़ो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विकास विश्वास रेग्मीले लेख्नु भएको छ सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहरूलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृति प्रति आधार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्र पृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार टीसीएल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवी शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो आउने दिनमा उपचारको प्रभावकारिता मूल्याङ्कन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। अर्को खबर छापिएको छ कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुंवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायु सेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनु भएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा एके बन्जादेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड़ भराउन आदेश भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दहाल र तुफान न्यूफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ। उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालय प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ तर कसले कृत्य गर्यो फैसलामा नाम रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि निर्माण व्यवसायीलाई भुक्तानी दिन 4 चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी 4 चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुम्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3200 मिटर भन्दा माथिको फले र 3475 मिटर उचाइको घुम्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती
0: विस्तारको आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा, शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमनाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्षीय थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। एक महिनाभित्रै देशका तीन ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बूढी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालौजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालौजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानले आफ्नो अडानको बादमा अमेरिकाले अघि सारेका पछिल्ला बुदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाबबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज मार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
0: साझा खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जीत र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जीत नेपाल एक स्थानमाथि एकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलू मैदानमा कड़ा चुनौती दिने अपेक्षा छ। यी दुई बीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मीटर ब्रेस्ट स्ट्रोक 100 र 200 मीटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मीटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलेनियमकी प्रजना ताम्राकारले कास्य जित्नु भएको छ। र ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका चारजना र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
1: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
7: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
8: शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढ़ेको छ समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हिलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ पर्यटकीय स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्
9: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो निक्वाहोला गाउँपालिका 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेवी कम्पनीले ठेक्काको सम्झौता गरी दुई पटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य
3: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको जग्गा जमिन हाम्रै प्रशस्ति दिएको छ रोकदोक केही गरिदिएको छैन तर आजसम्म बाटाको सदुपयोग भएको छ मेरो घरमा बाटो आइरहेछ हर्ष छ तर विस्मत पनि छ किन राति सुत्ता पनि ती गाडी भाँसिएका छन् मेरो घरको परसामा बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो ती गाडी फस्छ ती हिलै फिर भएर जानुपर्छ ठेल दिन अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम पस्तावस्ता गर्दैछन् यो कारण के भएको हो यो केही बुझ्न सकिनँ मैले
9: यो सड़क समयमा नै नबन्दा निक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना तोक्पेगोला सोदो पोखरी लोदिन लगायतका दर्जनौं क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन् एकजना पर्यटन व्यवसायी नुपो छिरिङ शेर्पा
10: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन त्यसै गरी त्यहाँको पर्यटन क्षेत्रहरू जस्तै नजिकै भइरहेको पुङपुङे एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन टोपोगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चारोभन्दा चारो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयलाई लाभ पाउँथ्यो
9: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन् फुङलिङ नगरपालिका एक नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन
11: बाटो अहिले बनिने क्रममा छ अब आशा छ जाँदै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ तर नभए पनि हामी ग्राभल चाहिँ राम्ररी हुन्छ निर्वाचन राम्रो आएको छ 9 करोडको पैसा आएको छ र
9: यस सड़कको निगरानी गरिरहेको तम्बुर करिडोर सुबाङ खोला दुबान ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तम्बुर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट
12: अभियान हाम्रो चलिरहेको छ बीचमा मिलियन वर्ष फेरि एक्टिभ भएर अहिले चाहिँ त्यो ढलान गर्ने हिसाबले कार्मिक्सहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अवसर भएको एरिया हाइवे भएको एरियामा सिभेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढ़िरहेको छ होइन त्यसपछि हाम्रो पिचकै काम गर्ने हो त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर त्यहाँदेखि गरेर अरू चाहिँ बेसहरू कुर्ने काम दगोरीमा गत 8 वर्षमा चाहिँ कसरको पनि समस्या भएको थियो दगोरीमा त्यो बेसहरू निकाल्ने समस्या जस्तो भएको थियो यसपालि अब यो असोजमा चाहिँ हामी नगत्तै सम्बन्धी गरेर स्थानीय तहसँग त्यो बेसहरूको व्यवस्था गरेर यो 8 वर्षमा त्यो ठेकाना पनि हामीले कम्प्लिट गर्ने हिसाबले टार्गेट राखेका छौँ
9: नयाँ बसमार्क माछापोखरी हिरेवा दुभानको 9 किलोमिटर सड़क ठेक्का सम्झौता भएको 6 वर्ष पूरा हुन लागेको छ तर सड़कको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै सरकारी काम कारवाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पूरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरोकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ़दै गएको छ कृष्ण फुरुम्बो लिम्बु सीआईएन रेडियो तमोर ताप्लेजुङ
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित राजदूतहरूको संसदीय सुनाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्षस्व ई पेन्सन सेवा प्रभावकारी बन्दै। दशैंमा महँगीको मार। काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी। विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि। एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूद्वारा नयाँ प्रतिबन्धको घोषणा। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै। साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माथसापले बनाउनु भएको कार्टुन दिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 औं महाधिवेशन जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ, तर खुला मंच जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो त्यहाँ खुला मंचको दुबो जति सबै धूलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली कांग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ। बन्द कोठाभित्र अगाडिपट्टि टेलिभिजन छ। टेलिभिजनमा कांग्रेस महाधिवेशनपछिको खुला मंच भनेर देखाइएको छ जहाँ माटो र धूलो बढ़ी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ र नजिकै पलङमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, कांग्रेसको नेतृत्व मात्र होइन खुला मंच पनि बदलिएछ नि।
13: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रामचन्द्र भगवानको
1: जय,
0: बोलो श्री जानकी मैयाको
1: जय,
0: बोलो सम्पूर्ण मानव चोलाको
1: जय,
0: जय होस् बोलो राधे राधे।
2: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
3: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: I live on the moon top. Radio Spinal 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: रेडियो साइनो 89.8 MHz तपाईं हाम्रो अटुट साइनो

0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
2: यो आवाज हो सर्वर रेडियो।

स्वं त्वमेश्वरी देवी तरासरस्य ओम चन्द्रघण्टाय नमः। प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सतझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज चिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेरुणा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। आज मिति 2083 साल असोज महिनाको आज 27 गते, तदनुसार ईस्वी सन 2026 अक्टोबर आज 13 तारिक, सकसम्वत्सर 1948, नेपाल सम्वत 1146, कौलाथ रोद नामको सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज मंगलबार रहेको छ, आश्विन शुक्ल पक्ष तिथि रहेको छ, आज तृतीया तिथि रहेको छ, आज 27 गते मंगलबार, आज तृतीया तिथि 40 घडी 22 पला रहेको छ, नक्षत्रमा रहेको छ विशाखा नक्षत्र 49 घडी 30 पला, योगमा रहेको छ आज प्रीति योग 39 घडी 1 पला, करणमा रहेको छ आज विशेष गरी तैतिलह करण रहेको छ 9 घडी 12 पला। आज विशेष गरी चन्द्रमा तुला राशिमा, श्री सूर्यनारायण सिंह कन्या राशिमा, आनन्दादि योगमा आज श्री वत्स योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 6:03 भयो भने सन सूर्यास्त 5:35 हुनेछ र आजको दिनमाने घड़ी 11:32 रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज चन्द्र घण्टा भगवतीको पूजा गर्ने दिन, आज घटस्थापनाको तेस्रो दिन, नवरात्रीको तेस्रो दिन रहेको छ। प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्र घण्टेति कुष्मान्देति चतुर्थकम भोलि पुष्मान्दा भगवतीको पूजा गर्ने, आज चन्द्रघण्टाई नमः, भोलि
कुष्माण्डै नमः, कुष्माण्ड भगवती देव्यै नमः भनेर पनि तपाईँले पूजा गर्न सक्नुहुन्छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा पनि चर्चा भने गर्नेछौ। आजको लागि काल बेला यानि कि अशुभ समय भनिरहेको छ, विशेष गरी दिउँसोको 1:16:47 दिउँसोको 2:43:39 आज काल बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आजको लागि लाभ बेला विशेष गरी बिहानको 10:23:05 विशेष गरी बिहानको 11:49:56 लाभ बेला। शुभ बेलाको समय रहेको छ, विशेष गरी आजको लागि शुभ बेला दिउँसोको 2:43:39 विशेष गरी दिउँसोको 4:10:30 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य आज विशेष गरी कन्या राशिमा, चन्द्रमा तुला राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। विशाखा नक्षत्रको दोस्रो उच्चारण नाम आउँछ तुलसा, तुलसी यस्तो नाम आउँछ, तुलाराम यस्तो नाम आउँछ, अन्त्य नानी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। रमाइलो यात्रा र आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय रहेको छ। आफन्तको उपहारले प्रसन्नता दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने परिवार जनसंघको साथले उत्साह जगाउनेछ। व्यापार व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिन्छ। साँझदेखि स्वास्थ्यमा कमजोरी र काम बिग्रने भएले पनि सताउन सक्ने यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन आठ गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिन्छ। रोकिया काम बन्नाले मनका लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिन्छ। भविष्यको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। शत्रुहरू पनि किरण लाग्दै जानेछन् भने साँझको समय रमाइलो रहनेछ। प्रिय भेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम पनि शुरू गर्न सकिने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। अध्ययनमा राम्रो प्रगति गर्ने समय रहेको छ। विभिन्न अवसर पछ्याउनेछन्। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। शान्ति र प्रतिस्पर्धीलाई हराउन सकिन्छ। पेसा व्यापार व्यवसायमा फाइदै फाइदा हुने खालको योग भयो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अरूको फाइदाको लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। यसै गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। हिस्सेदारीसँग असमझदारी बढ्न सक्छ। साँझतिर साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूको अध्ययन प्रगति हुनेछ। मेहनतले सम्मान स्थान समेत दिलाउने खालको योग भन्ने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने सम्म रहेको छ। चिताको काम सोझो जस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह समेत जगाउनेछन्। दाजुभाइमा आत्मीयता बन्नेछ भने प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ। मेहनत गर्दा पेसा व्यापार व्यवसाय मनका धन लाभ हुनेछ। सानोतिर घरेलु समस्या देखा पर्न सक्छ। तैपनि साथीभाइहरूको सहयोगले समस्या सुल्झाउँदै जानेछन्। प्रयत्न गर्दै अगाडि बढ्नुहोस्। दिन लाभदायक रहने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनु पर्ला। नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ। सहयोगीहरूको नाममा आफ्ना काम र कमजोरीका फाइदा उठाउनहरू फेला पर्दै जानेछन्। सजग रहनुहोला। सानोतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनका धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन पनि जुटाउन सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिन आफन्त र साथीभाइहरूको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थमा अल्मल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नुपर्ने योग देखिन्छ। पहिलेका कमजोरी सुधार्दै प्रयत्न गर्नुहोला। खानपानको असावधानीले स्वास्थ्य बिग्रिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नुको साथै अर्थ अभाव सतर्न सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। आवश्यकता पूरा गर्न सर सपोर्ट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको साइज जुन सक्छ। सानोतिर आफन्तसँग सम्पर्क बढ्नुको साथै भेटघाटको अवसर पनि जुन सक्छ। परिस्थितिवश रमाइलो क्षणमा मन ढुक्क हुने नहुँदा नहुन सक्छ। वाद विवादबाट टाढा रहनु नै बुद्धिमानी हुने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। केही राम्रो अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। सानादेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सर सपट लिनुपर्ने हुन सक्छ। यात्रा भने रमाइलो र फलदायी नै रहने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पारिवारिक असमझदारीले कुनै पनि काम रोकिन सक्छ। तैपनि पुरानो समस्या सुल्झाउनले नयाँ अवसर प्राप्त हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुता जमाउँदै नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। सानोतिर व्यापार व्यवसाय प्रशस्त फाइदा हुनेछ। आय आर्जनका नयाँ स्रोत समेत फेला पर्ने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। शुभ चिन्तकहरूको सहयोग जुट्नाले मनका फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतले कार्यसिद्धि हुनेछ। सानोदेखि नयाँ अवसर प्राप्त हुनेछन्। पेसा व्यापार व्यवसाय पनि मनका फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्दै जाँदैछन्। तैपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। सानातिर उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह समेत जगाउँदैछन्। भाग्यले विभिन्न अवसर पनि जुटाउने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, फेराउने,
4: वास्तु शास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्छ।

0: अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
1: यो आवाज हो सर्वर रेडियो।

0: हामीसँगपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान अनि भविष्य, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। राधेश्याम, कहाँ को बोल्दै हुनुहुन्छ? संगीता अधिकारीजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? आफ्नो विषयमा। धादिङ कुन ठाउँबाट फोन गर्नु भएको? अहिले
1: ज्वालामुखी
0: गाउँपालिका खरी गाउँबाट।
1: हजुर,
0: जन्मविधि भन्नुहोस् त तपाईँको।
1: 2053 असोज,
0: 2053 असोज महिना
1: 4 बजे 3 मिनट,
0: बिहानको 4 बजे 3 मिनटमा, उज्यालो भएको 4 गते होइन?
1: हजुर।
0: ल ठिक छ। जन्म कुन जिल्लामा भएको तपाईँको?
1: हजुर,
0: जन्म जिल्ला कुन जिल्लामा हो?
1: इलाम।
0: इलाममा। ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आएन भा, श्रीमती रामानुज आएन भा,
1: तपाईँको
0: 2053 साल भाद्र शुक्ल पक्ष पर्छ। असोज भए पनि भाद्र शुक्ल पक्षको बिहिबारको राति उज्यालो भएको शुक्रबार अष्टमी तिथिमा जन्म। वृश्चिक राशि तपाईँको आउँछ, ज्येष्ठको चौथो चक्रमा आउँछ, युवा कुमारी नाम आउँछ, राशि वृश्चिक पर्छ है। आयत नाडी परेको छ। घातकमा तिथि प्रतिपदा षष्ठी एकादशी घातक, शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर राशिमा तपाईँको लागि विशेष गरी तुला राशि घातक भनेर लेखिया छ। दशा भाग्य ग्रह राम्रो छ। सूर्य ग्रहणको योग पर्यो एउटा, एउटा माङ्गलिक योग पर्यो तपाईँको लागि, एउटा चन्द्रमा निजो छ। अब अलिकति मन चञ्चल, मन दोधार हुने, मन थिर नहुने समस्या पनि छ। अलि छिटो रिसाउन मन लाग्ने, रिस कडा स्वभावको पनि देखिन्छ। तपाईँको विवाह, दाम्पत्य, प्रेम रहने, असफल हुने, विवाह हुने, दाम्पत्यमा समस्या आउने ग्रहहरू पनि परेको देखिन्छ। तपाईँको लागि पैसा हातमा नटिक्ने, पैसा खर्च धेरै गराउने ग्रहहरू पनि परेको देखिन्छ। माङ्गलिक हुनुहुन्छ, माङ्गलिकको शान्ति गराउनुहोस्। मंगलबारको दिन शुद्ध भोजन, शाकाहारी भोजन, गणेश चौथी, मंगल चौथीको व्रत पूजाहरू गर्नुपर्छ तपाईँले। आइतबारको दिन सूर्यलाई अर्घ दिने, सूर्यलाई जल चढाउने, सूर्यको लागि आइतबारको दिन नुन नखाने, चुखो खाने, शुद्ध भोजन गर्ने गर्नुहोस्। खुट्टामा एउटा दुईटा पाउच बनाएर लगाउनुहोस्, दुईटा खुट्टामा एउटा एउटा है, तपाईँलाई राम्रो हुन्छ। सरकारी जागिर राम्रो छ, पढाइहरू पनि राम्रै हो, तर बीचमा पढाइ रोकिने, सरकारी जागिर पनि बाधाहरू आउने दशाहरू पनि
1: तपाईँको।
0: हजुर, त्यही त, बीचमा बाधा आउने ग्रहहरू। पढाइ राम्रो थियो तपाईँको है, अहिले दशा तपाईँलाई चलेको छ, मनमा पीर चिन्ता लाग्ने ग्रहहरू परेको छ तपाईँको मनमा। धेरै मन चाहिँ अलिक विचलित भएको छ, मन थिर पनि छैन, मन विचलित, मनमा नराम्रो नराम्रो कुराहरू आउने, शंकाहरू लाग्ने, व्यक्तिप्रति कसैप्रति विश्वास नलाग्ने, विश्वास नरहने भन्ने कुराहरू पनि देखिन्छ। चाँदीको पाउजु बनाएर लगाउनुहोस्, राम्रो हुन्छ। माङ्गलिकको रत्न कवच लगाउनुहोस्, माङ्गलिकको रत्न कवच लगाउनु भयो भने विवाह दाम्पत्य सफल, सजिलो, राम्रो हुन्छ। अलि छिट्टो रिसाउनु, रिसलाई कम गर्नु, राम्रो हुन्छ है। पशुपालन ठिक छ, राम्रो। के पाल्नुहुन्छ पशुपालनमा? कुखुरा छ, ब्रोइलर कुखुरा, ठिकै छ, मध्यम छ, त्यति धेरै उत्तम पनि मानिँदैन, मध्यम खालको छ तपाईँको पशुपालनमा। तपाईँको विवाह भएको छ कि भएको छैन? विवाह गर्दा नहेराई नजुराइकन विवाह गर्नु भएको होइन? माङ्गलिक हुनुहुन्छ तपाईँ, अब तपाईँको श्रीमान माङ्गलिक हुनुहुन्न, बुढाबुढीको कुरा मिल्दैन, अलिक छिटो रिसाउनुहुन्छ तपाईँ, अलिक घमण्डी घमण्डी खालके हुनुहुन्छ पनि भन्छ, त्यस्तो हुनुहुन्छ कि हुनुहुन्न, त्यस्तो लाग्छ लाग्दैन आफैले आफैलाई? रिसाउनु भएन, रिसलाई कम गर्नुपर्छ, रिस मान्छेको शत्रु हो। माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, माङ्गलिक रत्न कवच लाउनु राम्रो हुन्छ, समस्या आउँदैन तपाईँलाई। विदेश तपाईँ राम्रो हुँदैन, विदेश भन्दा यतै केही गर्नु पर्यो, यतै राम्रो हुन्छ। श्रीमानसँग पछि पछि लागेर जानुभयो नि होला राम्रै, पाउजु लाउनु भएको छ खुट्टामा? लाउनु पर्यो नि त, पाउजु त सबै मान्छे लाउनु पर्यो नि, होइन? कसले भनेको पाउजु त सबै, मोबाइलको कुरा छोडिदिनुहोस्, चाँदी हामी सबैलाई थाप्छ, किन थाप्छ भन्दा चाँदी शीतलो हुन्छ, चाँदी है हामी अलि धेरै तातो अनि चाँदी चिसो, अनि धेरै तातो भएको व्यक्तिले चिसो लाउनु पर्यो नि त, तातै तातो राम्रो हुँदैन होइन। तपाईँको सूर्य ग्रहणको योग पाए बरु तपाईँलाई सुन थाप्दैन, चाँदी त
1: लगाउनु,
0: सुन थाप्दैन बरु, चाँदी लगाउनुहोस् तपाईँले थाप्नु, तपाईँको मन कति चेन्ज हुन्छ भन्ने कुरा है। अब अहिले बनाउनुहोस्, अहिले बनाउनु, अर्डर गर्नु, अनि त्यसपछि पूर्णिमाको दिन लाउनु, कोजागत पूर्णिमा, दसैँको पूर्णिमा होइन, त्यो दिन गाईको दुधले यसो पहाड फुल पारेर लाउनु चाँदी, अनि त्यो दिन गाईको दुधले पनि यस्तो स्नान गर्नुहोस्, गाईको दुध चाहिँ अलिकति पानीमा मिसाएर नुहाइ धुवाइ गर्नुहोस्, पूर्णिमा पूर्णिमामा त्यसरी नुहाइ धुवाइ गर्नुहोस्, गाईको दुध थोरै राखेर यसले पनि तपाईँले नुहाउनुहोस् न, पहिला तपाईँले थाहा पाउनुहुन्छ कस्तो फिल हुन्छ, बिस्तारै बिस्तारै एकैचोटि एकैपटकमा त हुँदैन होइन। पूर्णिमाको दिन चोहो गर्नु, सकिनुहुन्छ व्रत बस्नुहोस्, पूर्णिमाको पूजा गर्नु, चन्द्रमाको बेलुका साँझमा यी कुराहरू गर्नुपर्छ तपाईँले। अब विवाहमा अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यसो नराम्रो छ नि, ठिक छ। तपाईँ यदि माङ्गलिक र श्रीमान अमाङ्गलिक हुनुहुन्छ भने जे काम गरे पनि असफल हुन्छ, जति कमाए पनि त्यही त भन्नु छ, तपाईँले अघिदेखिको यही भन्ने छु मैले तपाईँलाई, धन धेरै खर्च गर्नुहुन्छ, खर्च गर्ने हात छ होइन, अनावश्यक रूपमा खर्च, कहाँ गरो थाहा हुँदैन होइन, यसो बेलुका आएर हिसाब गर्यो भने जहाँ जहाँ नगर्नुपर्ने त्यहीँ त्यहीँ धेरै खर्च गरेको हुन्छ है। त्यसको लागि रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लाउनु भनेर भनेको मैले तपाईँलाई अघिदेखिको, होइन? रत्न कवच लाउनै, मङ्गलबारको व्रत, गणेश चौथी मङ्गल ज्योतिको व्रत बस्ने अहि भनेको थिएँ नि मैले, आइतबारको दिन नुन नखाने, सूर्यको लागि जल चढाउने, पूर्णिमाको दिन चोहनी त गर्ने, अचिना हेराएर मात्रै त हुँदैन नानी है, हेराएर मात्रै हुँदैन, मैले भनेको कुरा जसले मान्नुहुन्छ त्यसलाई नराम्रो भएको छैन, अन्त कसैले नराम्रो भएको छ भने ए रेडियोमा फोन गरेर ल गुरु तपाईँले भनेको कुरा मैले माने नराम्रो भयो भनेर मलाई भन्न सक्नुहुन्छ
1: कसैले?
0: तपाईँले गर्नुहोस् छ महिना रत्न कवच लाएर, अनि मैले भनेको कुरा गर्नु छ महिना, तपाईँलाई नराम्रो भयो भने यही कार्यक्रममा नै फोन गरेर ल गुरु मलाई तपाईँले भनेको गरे खोइ त मलाई राम्रो भएन भन्न पाउनुहुन्छ क्या, तर गर्दै नगर्ने अनि राम्रो भएन मात्रै भनेर त हुँदैन फेरि, हो कि होइन? रत्न कवच लाएर मात्रै पनि हुँदैन, चोहनी त गर्नुपर्ने कुरा गर्नु पर्यो है। एउटा चाँदीको सिक्री बनाउनुहोस् अथवा पाउजु बनाउनुहोस् अथवा एउटा चाँदीको बालाहरू बनाएर लगाउनुहोस्, कडाहरू भन्छ लगाउनुहोस्, लगाएपछि तपाईँलाई कस्तो हुन्छ, रत्न कवच लगाउनुहोस्, चाँदी पनि लगाउनुहोस्, त्यसपछि कस्तो हुन्छ आफै फिल गरिहाल्नुहुन्छ, हो रहेछ भन्ने हुन्छ। विदेशतिर जाने सोच प्लानिङ नगर्नु, अहिले विदेश जाने ग्रह गोचर तपाईँको छैन अहिलेको लागि, अहिलेको लागि चाहिँ तपाईँको ग्रहहरू कमजोर छ, माङ्गलिकले विवाह दाम्पत्यलाई असर गराउने हो होइन, अनि यदि श्रीमान श्रीमती ग्रह एकजुट भएन मिलेन भने उन्नति हुँदैन राम्रो, प्रगति हुँदैन राम्रो, दुःख धेरै गरिन्छ, फल पाइँदै पाइँदैन है, यो एकदम ख्याल गर्नुपर्छ तपाईँले, अरू त्यसमा नराम्रो छ नि, ठिकै छ है त, हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, हामीलाई धादिङबाट ज्वालामुखीबाट फोन गर्नुभएको, उहाँको आफ्नो विषयमा हिँडाएर गइसक्नु भएको छ। मैले तपाईँलाई भनिराखे हुन्छु, ग्रह दशाको हेरेर मात्रै हुँदैन, ज्योतिषले भने अनुरूप अगाडि बढ्नुहोस्, राम्रो हुन्छ जीवन, सजिलो हुन्छ, सरल हुन्छ भनेर मैले तपाईँलाई भनिराखेको हुन्छु। त्यही भएर है 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने तपाईँले गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँको बोल्दै हुनुहुन्छ? झलकमान खत्रीजी सल्यानबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? आफ्नो विषयमा जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
2: 2062 10 महिना 20 गते।
0: समय भन्नु?
2: समय साँझको 7:30 बजे।
0: साँझको 7:30 बजे हो। जन्म कुन जिल्ला भएको तपाईँको? झलकमान खत्रीजी सल्यानबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? आफ्नो विषयमा जन्ममिति भन्नुहोस् तपाईँको कति हो?

0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः। 2062 साल माघ शुक्ल पक्षको बिहिबार पञ्चमी तिथिमा जन्म मीन राशि। तपाईँको नाम झलक नाम आउँदो रहेछ। बोलाउने नाम के हो तपाईँको?
1: मनोज।
0: मनोज हो। तपाईँको राशिको नाम चाहिँ झलकमान, झलक सिंह यस्तो नाम आउँदो रहेछ क्या?
1: झलकमान हो नाम।
0: हजुर। मध्यनारी नरगण परेको छ। घातक तिथि पञ्चमी दशमी पूर्णिमा हुन्छ तपाईँलाई। शुक्रबार पनि घातक हुन्छ। नम्बर पाँच नम्बर राशिमा मीन राशि घातक। तपाईँको राशि पनि मीन, तर तपाईँलाई मीन राशि नै घातक भन्छ। अलि पानीबाट टाढा रहनुपर्छ, पानीबाट, चिसोबाट टाढा रहनु है। अलि पानीबाट तपाईँलाई निमोनियाहरू हुन सक्ने, पछि भविष्यमा बुढेसकालमा श्वासप्रश्वास सम्बन्धी दम सम्बन्धीको समस्या हुने, अहिले पनि अलिकति चिसो भयो भने चिसो लागिहाल्ने, रुगा लागिहाल्ने, यो समस्या अहिले पनि देखिन्छ है। अब अहिले तपाईँलाई तथा सङ्कटा चलेको छ क्या? सङ्कटाले त खतम बनाउँछ नि मान्छेको बुद्धि, बिगार्छ सङ्कटाले। सङ्कटाको शान्ति गर्नुपर्छ। 29 वर्षसम्म ग्रह बिग्रिया छ, खतम छ, प्रभाव छ अहिले है। विदेश जाने हो भने तपाईँले पुरै चाँडेको सिक्रीहरू बनाएर लाउनु, विदेश त भइहाल्छ, समय छैन विदेशलाई, चिन्ता गर्नै पर्दैन नि। लाउनु पर्यो। पूर्णिमाको दिन चोहनी त गर्ने, शुद्ध भोजन गर्ने, विदेश राम्रो भइहाल्छ, विदेश जाने ग्रह छ, लाने ग्रह छ, एप्लाई गर्नु भएको छ भने ठ्याक्कै भिसा लाग्छ। ल गर्नु, एप्लाई गर्नुहोस्। चाँदीको स्थिति बनाएर पूर्णिमाको दिन लाउनु, पूर्णिमाको दिन चोहनी त गर्नु, शुद्ध भोजन गर्नुहोस्, एप्लाई गर्नु, भिसा लागेन भने अनि मलाई भन्नुहोला।
1: अनि
0: वैवाहिक यात्रा तपाईँको ठिक छ, मध्यम छ, त्यस्तो नराम्रो छैन। अलि छिट्टो रिसाउने स्वभाव खालको श्रीमती पाउनुहुन्छ तपाईँ। विवाह 29 पछि नै गर्नुहोस्, राम्रो हुन्छ। 29 पछि, 32 भित्र। 29 वर्ष कटाउने अनि त्यसपछि 32 भित्र गर्ने विवाह है। राम्रो छ ग्रहहरू, एकदम स्पेसल छ। फलामको कामहरू गर्नु, फलाम सम्बन्धी कामहरू गर्नु, पहिला आर्मी पुलिसमा यसो भर्ती हुन जानु भएको थियो भने राम्रै पनि हुन्थ्यो है। ठिक छ, ग्रह एकदम राम्रो छ, चिन्ता नगर्नुहोस्। तपाईँको ग्रह अहिले सङ्कट चलेको नराम्रो हो, अनि साढे साथीहरू छन् अलिअलि, चिन्ता नगर्नुहोस्, ठिक छ। अब नवदुर्गाको बेला छ अहिले, पूजाहरू गर्नुहोस्, दुर्गाजीको ध्यान गर्नुहोस्, दुर्गा कवचहरू पाठ गर्नुहोस्, हनुमान चालिसाहरू पाठ गर्नुहोस्, राम्रो छ। जीवन सजिलो सरल छ, चिन्ता नमान्नुहोस् है त। हुन्छ। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो बारेमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल, महिना, गते र समयको विषयमा पनि जानकारी भने तपाईँले हामीलाई गराउनुहोला। साल, महिना, गते र समयको आधारमा म यहाँबाट तपाईँको भूत, वर्तमान, भविष्य, ग्रह र भाग्यको विषयमा विशेष छलफल भने गर्ने नै छु पक्कै पनि। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म रोल्पाको रुम्तीगढी छ विश्रामतलीबाट हो गुरु।
0: रोल्पा रुम्तीगढी गाउँपालिकाबाट।
2: हजुर हजुर।
0: रोल्पातिरको खबर के छ?
2: ठिकठाक छ गुरु, ठिकठाक छ।
0: जाडो बढ्यो कि बढ्यो होइन? जाडो
2: जाडो बढिरहेछ गुरु,
0: बढिरहेछ। ज्याकेट लाउनु पर्ने बेला भयो छ कि भएको छैन?
2: लगभग लगभग भइरहेछ गुरु,
0: भइरहेछ।
2: हजुर
0: हजुर। कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: म यो छोराको विषयमा हेर्न चाहन्छु गुरु।
0: छोराको विषयमा?
2: हजुर।
0: जन्ममिति भन्नुहोस् त कति हो?
2: 2063। 6 महिना 4 गते शनिबार हो गुरु।
0: 6 महिना 4 गते शनिबार त परेन त, बिग्रियो त जन्ममिति त।
2: 2063 साल
0: हो त नि,
2: 6 महिना 4 गते हो गुरु,
0: हो त नि, मिलेन त।
2: मिलेन गुरु?
0: कतिवटा
2: गुरु?
0: खोइ मलाई त कहाँ थाहा हुन्छ तपाईँको छोराको? अनि
2: कार्तिक 4 गते हो गुरु, 2063।
0: त्यसो भए कार्तिक भन्नु पर्यो।
2: कार्तिक 4 गते हो गुरु,
0: हो त नि। 6 महिना भनेको त असोज महिना हो नि त। त्यही त नि। अनि समय भन्नुहोस् त अब?
2: समय 9:30 बजे गुरु।

0: नको 9 बजी हो
1: हजुर
0: ल ठिक छ सुन्नुहोस् है त
1: हजुर
0: छोराको विषयमा भन्छु म श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2063 साल कार्तिक कृष्ण पक्षको शनिबार कन्या राशिमा जन्म है अवस्थाको चौथो चरण नाम आउँदो छ ठबाट आदिनाडी देवगण परेको छ है
1: हजुर
0: अनि त्यसपछि घातक तिथि पञ्चमी दशमी पूर्णिमा हुन्छ शनिबार पनि घातक नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि पनि घातकै हुन्छ है
1: हजुर
0: छोराको ग्रह अलिक बिग्रिया रहेछ क्या
1: हजुर
0: जे काम गरे काम पनि नहुने त्यति राम्रो नहुने स्वास्थ्यमा पनि त्यति राम्रो नहुने छिटो रिसाउने एकरो स्वभावको भनेको नमान्ने नबुझिदिने कुरा होइन
1: हजुर हजुर
0: यसो केटी तरुणी पायो भने यसो यहाँ झिम्काइहाल्नु मन लाग्ने खालको ग्रह रहेछ
1: हजुर
0: छोराको अहिले ग्रह एकदमै एकदमै एकदमै बिग्रिआएछ
1: हजुर
0: राहु भन्ने ग्रह चलेको छ अहिले
1: है
0: भद्रिका भन्ने ग्रह चलेको छ अहिले ग्रह राम्रो छैनै छैन त छोराको
1: काल
0: सर्पको रत्न कपाल लाउने अनि मंगलबारको दिन चोहरी त शुद्ध भोजन गर्ने
1: आइतबारको
0: दिन नुन नखाने यो काम चाहिँ गर्नुपर्छ छोराले
1: हजुर
0: त्यसपछि राम्रो भइहाल्छ समस्या आउँदैन ल भन्नु त जिज्ञासा समस्या के छ ल भन्नुहोस्
1: समस्या यो वैदेशिकको उसमा भिजा लगाउन खोजिहाल लगाओ गुरु
0: हजुर
1: सँगै लगाएको साथीहरूको भिसा आइसक्यो
0: उसको आ छैन
1: उसको आ छैन
0: त्यही त रोक्यो नि त नागले एउटा नागको रत्न कवच पाउँछ अब तपाईँलाई चाहियो भने भन्नु म बनाएर पठाइदिन्छु होलेरीमा
1: हजुर
0: त्यो लगाइदिनुहोस् भिसा आउँछ समस्या आउँदैन है
1: हजुर
0: यसको लागि 10 बजेपछि फोन गर्नु यही नम्बरमा मलाई
1: बाहिर जान अलिक कष्ट छ गुरु त्यो बनाएपछि बाहिर गएपछि हुन्छ
0: एकदम राम्रो त्यो चिन्तै गर्नु पर्दैन नि
1: भिसा आउँछ कि आउँदैन गुरु
0: आउँछ किन नआएर कहाँ जान्छ नआएर हुन्छ आइहाल्छ रत्न कवच लाउनुपर्छ आइहाल्छ
1: क्या
0: विदेशमा मात्र विदेशको लागि मात्रै होइन रत्न कवच लगायो भने रोकआउट हुने काम सबै अपुरो अपुरो हुन्छ उसको जीवनको पढाइ पनि अपुरो भयो
1: हजुर
0: होइन विवाह पनि अपुरो हुन्छ विदेश पनि अपुरो हुन्छ विदेश गइहाल्यो भने पनि फर्केर आउनुपर्छ फेरि होइन
1: हजुर हजुर
0: रत्न कवच बाबुको लागि एकदम औषधि अचुक हो यो रत्न कवच लगाएर मात्रै विदेश पठाउनु होला
1: हजुर
0: राम्रो हुन्छ अहिले भिसा लाग्छ रत्न कवच लगाएपछि समस्या आउँदैन चिन्ता नगर्नुहोस् है
1: हजुर यो मैले हजुरले फोन गरेर यो लगाउन आएको लागि हजुरले फोन गर्नुपर्छ गुरु
0: 10 बजेपछि फोन गर्नु यही नम्बरमा
1: हजुर हजुर
0: हुन्छ
1: हुन्छ आमा बाउसँग सम्बन्ध कस्तो छ गुरु
0: ठिक ठिकै छ ठिक ठिकै छ त्यस्तो नराम्रो पनि छैन राम्रो पनि छैन अनि बाबु अहिले आफै आफै पाराको छ क्या हो कि होइन
1: त्यस्तै छ गुरु त्यस्तै
0: आफ्नै पाराको छ आफ्नै मर्जीले चल्ने खालको छ त्यो भएर छ रत्न कवच एउटा लगाइदिनु पर्यो छोरालाई है
1: हुन्छ गुरु हुन्छ
0: हस् हस्
1: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी रोल्पाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ सपना परियाल रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ नगरपालिका 10 बाट कसको विषयमा हेर्न चाहनुहुन्छ
2: श्रीमानको
0: विषयमा जन्मिति भन्नुहोस् त उहाँको कति हो
2: 2059
0: बिहान 7 बजे के बार पर्दो रहेछ थाहा छ
2: शुक्रबार
0: ल सुन्नुहोस् है त श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः सर्वमङ्गल मङ्गल्ये शिवे सर्वार्थ साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते 2059 भाद्र कृष्ण पक्षको शुक्रबार परिवार तिथिमा जन्म कुम्भ राशि पर्दो रहेछ नाम गोपाल आउँदो रहेछ है नाम गोपाल सिंह के अरे कुम्भ राशि नाम गोपाल आउँछ घातक तिथि तृतीय अष्टमी त्रयोदशी घातकबार कुम्भ घातकबार बिहिबार राशिमा कुम्भ राशि नै घातक हुन्छ नम्बरमा 3 नम्बर घातक छ
2: लक्ष्मण
0: बिहा गर्नु भएको रहेछ होइन
2: हजुर
0: अनि विवाह त्यति राम्रो देखेन बुढाबुढी झगडा पर्दो रहेछ मनमुटाव हुँदो रहेछ कुरा मिल्दो रहेछ कतिमा बिहा गर्नुभएको कति वर्षको बिहा गर्नुभएको?
2: छ
0: वर्ष भयो। त्यो झगडा गर्नुहुन्छ बुढाबुढी? अलिअलि गर्नु भएन नि त फेरि, होइन? झगडा पर्यो भने शत्रु हाँस्छन् फेरि। तपाईँको श्रीमतीको त बहुविवाहको योग परेको छ क्या, बहुविवाह भन्छ क्या त्यसलाई, धेरैवटा विवाह हुने, पहिलो घरबार बिग्रिने, होइन? त्यस्तो घरबार परेको छ। अब श्रीमानलाई भन्नु मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, अनि हनुमान चालिसा दिनको एकपटक पाठ गर्ने, पढ्ने भन्नु, अनि यो माङ्गलिक पढ्नु भएको छ, माङ्गलिक रत्न कवच लाउनुपर्छ, राम्रो हुन्छ भन्नु। विदेश राम्रो, सरकारी जागिरमा आर्मी पुलिसमा भर्ती एकदम राम्रो देखिन्छ क्या रे। के गर्नुहुन्छ, काम जागिर के छ? त्यही त, विदेशतिर राम्रो छ फेरि, विदेशतिर राम्रो छ नि। चित्त बुझाइसके बुझाइ छैन विदेशतिर? चित्त बुझ्दो छ नि विदेशतिर? भिसा आइसकेको छ हो, राम्रो छ। विदेशमा त्यस्तो राम्रो छैन, ठिक छ। विदेश जानुभन्दा पहिला यो माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लगाएर विदेश जानु भन्नु। तपाईँ दुईजनाको सम्बन्ध राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू रोकावटहरू आउँदैन भन्नु होला। अरू त्यस्तो नराम्रो छैन, ग्रह दशा भाग्य राम्रो छ है। अरू केही छ सोध्नु मन लागेको कुरा? विदेशमा राम्रो छ, चिन्ता नगर्नुहोस् है। अहिले फेरि साढे साती छ, अन्त्य साढे साती छ, अलिकति विशेष ख्याल गर्नु भन्नु। त्यस्तो नराम्रो छैन ग्रह, ठिक छ है त।
2: हुन्छ,
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा नगरपालिका रोल्पा जिल्लाबाट फोन गर्नुभएको उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा भूत वर्तमान र भविष्यको विषय, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछौँ। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
2: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन विज्ञापनदाता शुभेच्छुक शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: भर्खरै शुभकामना दिँदै हुनुहुन्थ्यो रेडियो साहिनोका व्यवस्थापक विश्वनिधि अर्याल।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्बतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक चित्र बहादुर अधिकारी एवं शारदा माध्यमिक विद्यालय परिवार
0: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: शहीद स्मारक कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदा नगर चितवन फोन 056-5910-31 मोबाइल 98-550-53-281 98-491-24-782
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्बतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कूल परिवार
0: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यजीवहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्रीकृष्ण देवकोटा ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 15 परिवार नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्बतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल तेज प्रसाद पौडेल एवं मैया देवी कन्या कलेज परिवार नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्बतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल कीर्तिनिधि अर्याल एवं मिलन इंग्लिश बोर्डिंग स्कूल परिवार नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी जीवहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भगवती अर्याल पाण्डे एवं न्यू चित्रवन इंग्लिश बोर्डिङ स्कूल परिवार।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
0: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेष सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। स्वागत छ तपाईलाई हाम्रो विशेष कार्यक्रममा। उद्यमी नारी समृद्ध समाजमा सहकारी अभियानकै अर्को नाम सामाजिक उद्यमी महिला सहकारीको अवस्था र प्रभावकारिताका विषयमा आज हामीले कार्यक्रम सहकारी दर्पण मार्फत कुराकानी गर्छौं। भिन्न प्रकृतिको महिला मात्रको सहकारी हो सामाजिक उद्यमी महिला सहकारी संघ। हेफर इन्टरनेशनल र महिला समन्वयन समितिको आबद्ध महिला समूहहरूलाई नै सहकारीमा दर्ता गरिएको संस्था छ। यो महिलाहरूकै जीवन स्तर उकास्न सक्षम छ। महिला उद्यमीलाई छापा संस्थाका रूपमा सबैलाई सहकारीमा जोड्न सकेको छ। यस सामाजिक उद्यमी महिला सञ्जाल सेवाका नामबाट पनि महिला उद्यमी सहकारीहरूको सञ्जाल नै हो। आज हामी यस संघमा आबद्ध सहकारीका बारेमा, संघ कस्तो सहकारी र के कस्तो कार्यहरू यसबाट भइरहेका छन्, सहकारी संघ आबद्ध हुनुभएका नेतृत्व वर्गहरूसँगै सहकारीबाट लाभ लिनुभएको छ कि छैन सँगै यो विषयमा नै हामी कुराकानी गर्छौ। पछिल्लो समयमा समस्याग्रस्त सहकारीमा यस सहकारी परेको छैन। सामाजिक उद्यमी महिला सहकारीले गाउँघरका महिलालाई पनि उद्यमशील हुन सहयोग पुर्याएको छ। आजको विषय सामाजिक उद्यमी महिला सहकारी, एक्लैबाट समूहसम्म, समूहबाट समृद्ध सम्मका बारेमा कुराकानी गरिरहेका छौ। जब महिला आर्थिक रूपमा स्वावलम्बी हुन्छन् त्यो घरदेखि राष्ट्रसम्म परिवर्तनको शुरूआत हो। आज हामी कार्यक्रम अवधिभर त्यही परिवर्तनको कथा सुनाउँछौ। बस्नुहोस्, सुन्नुहोस् र आफ्नो गाउँमा पनि यो सबै कुरा शुरू गर्नुहोस्। सहकारीको अर्थ के हो त? सरल भाषामा मिलेर बचत गर्ने, मिलेर उद्यम गर्ने, मिलेर नाफा बाँड्नेलाई सहकारीले गर्ने अभियानलाई नै हामी सहकारी भन्छौ। एक्लैले 10,000 जुटाउन गाह्रो हुन्छ, तर 25 जनाले महिनाको 400 रूपैयाँ हाल्यो भने पनि महिनैमा नै 10,000 हुन्छ। त्यस रकमबाट कुनै व्यवसाय शुरू गर्न सकिन्छ। यसै अवधारणाबाट नै सहकारी अभियान शुरू भएको हो। यसभन्दा अगाडिका अंकहरूमा हामीले सहकारीमा लाग्नुभएका विभिन्न महानुभावहरूको बारे पनि चर्चा गरेका थियौं नै। सहकारीमा लागेपछि धेरै फाइदा हुन्छ नै, आर्थिक रूपमा पनि यसले फाइदा गर्छ नै। आर्थिक रूपमा यसले आफ्नो आमदानी, बचत, ऋणको पहुँचतिर धेरै अगाडि फाइदाहरू पुर्याउँछ। त्यस्तै यता सामाजिक क्षेत्रमा पनि यसको ठूलो महत्व रहेको छ। योबाट हामीले आफ्नो लाज हटाउन सक्छौ, बोल्न सक्ने क्षमताको विकास गर्न सक्छौ, आफूलाई बोल्न सक्ने आँट आउँछ। घर परिवारको निर्णयमा सहभागिता जनाउन हामी सचेत हुन्छौ। यति बेला हामी कुरा गर्छौ भरतपुर महानगरपालिका 9 मा रहेको 20,000 सामाजिक उद्यमी महिला सहकारीका अध्यक्षसँग साथै सामाजिक उद्यमी महिला सञ्जाल नेपालका केन्द्रीय सचिव शैलजा घिमिरे पौडेलसँग हामी कुराकानी गर्छौ। उहाँको अनुसार 20,000 सामाजिक महिला सहकारीको स्थापनाले महिला सशक्तिकरणमा धेरै टेवा पुगेको छ। महिलाको जीवन स्तर उकासिनु भनेको परिवारको नै उकासिने हो भन्दै सामाजिक उद्यमी महिला सहकारीले गरेका कार्यहरू, गर्न पर्ने कार्यहरू र कसरी आफ्ना सहकारीका सदस्यहरूलाई लाभ लिन सकेका छन् भन्ने बारे लगायत सामाजिक उद्यमी महिला सहकारी समुदायमा कसरी सहकारीका कार्यक्रम अगाडि बढाइएको छ, सुनौ उहाँको भनाई।
6: धेरै राख्यो त्यसमा पनि उहाँले पनि महसुस छ आर्थिक सङ्कट प्रति हामीले चाहिँ सदस्यहरू बचत पनि गर्नुहुन्छ। त्यो बचतलाई जुन हामी ऋण लगानी पनि गर्छौँ र हाम्रा किसानहरूलाई, हाम्रा सदस्यहरूलाई जहाँ कृषि उत्पादन गर्नका लागि आर्थिक सङ्कट पर्छ त्यो ठाउँमा हामीले उहाँहरूलाई चाहिँ ऋण लगानी गर्छौँ, उहाँलाई सपोर्ट गर्छौँ र त्यो जुन उत्पादन भएको वस्तुहरू आफूलाई आवश्यक पर्ने वस्तु जो बाँचिरहेको हुन्छ उहाँले कहाँ बेच्ने भन्नुभएको छ, जस्तै तिल नगदे बारी जस्तो हुन्छ नि, तिल मकै गहुँ र यी फापरहरू जस्ता तोरी या हामीसँग लड्न भन्नु भने हामी खरिदिन्छौँ, हामी खरिदछौँ र जस्तै हामीले सदस्य सदस्यमा पनि कसैले गहुँ लगाउनु भएको होला, उहाँलाई तोरी चाहिएको होला, कसैले चाहिँ अर्को खेती लगाउनु भएको छ, अब अनधिको अहिलेको विशेष गरी अनधि सबैले नलगाउने, कसैले खेतीको रूपमा अनधिको धान लगाउनु भएको छ भने अनधिको चामल पनि हामी सङ्कलन गर्ने, यस्ता यस्ता विभिन्न कृषि उपज सामग्रीहरू हामी त्यसलाई चाहिँ सङ्कलन गरी जुन आफ्ना सदस्यभित्र र बाहिर जुन हाम्रा जिल्ला सहकारी सङ्घ मार्फत पनि हाम्रा जिल्लाभरि चाहिने सहकारीहरूलाई, हाम्रा सदस्यहरूलाई र जो हामीसँग सम्पर्क गराउँछौँ उहाँलाई बिक्री गर्ने र बाहिर जिल्लाहरूमा पनि हामीले चाहिँ बर्दिया मतलब एउटा सुर्खेततिर अनि यता पूर्वतिर पनि हामीले पठाउँ।
7: यहाँ सामाजिक उद्यमी महिला सहकारीहरूकै सञ्जाल त्यसको सचिव पनि हुनुहुन्छ होइन, केन्द्रीय सचिव पनि हुनुहुन्छ।
6: यो सामाजिक उद्यमी महिला सहकारीहरू चाहिँ हाम्रो यो बागमती प्रदेशमा 55 छन्। जुन 55 सहकारी छन् भने हाम्रो यो नेपालैभरि जुन अहिलेसम्म हामीले डाटा पाएअनुसार हामीसँग 306 भन्दा बढी सहकारी हाम्रो सामाजिक उद्यमी सहकारी भइसकेका छन् र हामी सेवा नेपाल जुन सामाजिक उद्यमी महिला सञ्जाल नेपाल भनेर जोड्नुभयो छ, जो सामाजिक उद्यमी महिला सञ्जाल नेपालमा चाहिँ 230 सहकारी हामीसँग आबद्ध भइसक्नु भएको छ। यो पनि एउटा हामीलाई अनौठो पनि लाग्न सक्छ होला सुन्दाखेरि कता कता हामीलाई कहिले काहीँ यो सहकारीको होइन छाता पाउँछ होइन किन त भनेर हामीले चाहिँ के बुझाउन चाहन्छौँ भने हामी सामाजिक उद्यमी महिला सहकारी संस्थाहरू हामी जिल्ला सङ्घ चितवनमा त हामी जस्ता यो सामाजिक उद्यमी सङ्घ चितवन छ र अन्यत्र ठाउँमा जिल्लाको सङ्घ पनि स्थापना नभइसकेको र हाम्रो केन्द्रीय सङ्घ पनि नभएको अवस्थामा अब हामी सामाजिक उद्यमी सहकारीहरू कसरी एकीकृत भएर हामी सङ्गठित भएर काम गर्न सक्छौँ त हाम्रो कुराहरू जुन केन्द्रमा र केन्द्रमा भएका गतिविधिहरू पनि हाम्रा सहकारीसम्म पुर्याउने एउटा माध्यम के हुन सक्छ त भन्दाखेरि हामी केन्द्रीय सङ्घ दर्ता गर्ने भनेर हामी एउटा जस जागरका साथ लाग्यौँ, विभिन्न कारणवश हामी दर्ता गर्न सकेनौँ र नसकिसकेपछि अब हाम्रा सहकारीहरूलाई साँच्चै सुशासनमा सबलीकरणको बाटोमा के गरेर काम गर्न सकिन्छ त भनेपछि अब हामी चाहिँ एउटा सेवा नेपाल सामाजिक महिला सञ्जाल
7: सहकारीहरूकै सञ्जाल हो, त्यसमा सहकारी नजोडिकन यहाँले सञ्जाल भनेर राख्नु भएको छ हजुर। र यहाँले मल बिउ यस्तो बिजनको लागि पनि सहजीकरण गर्नुभएको छ भनेपछि अरू सहकारीकोहरू आएर लग्न सक्नुहुन्छ कि त्यहाँ नै रहनु भएको 1,008 सहकारी सदस्यले मात्रै त्यो एउटा 20,000 मैले कुरा गरेँ कि र त्यस्तो छ यहाँले उत्पादन गरेको अनाजीको चामल आज हामीले सुनिरहेको थियौँ बर्दियातिर एकदमै ठुलो डिमान्ड छ अरे होइन, धेरैले अन्य जिल्लाहरूमा पनि पठाउने गर्नुभएको छ। हजुर यो
6: यस्तो छ, अब हामीले जुन सहकारी तन्त्रा हुन्छ सेयर रकम हाम्रा सदस्यहरूले जुन बचत गर्ने सेयर राख्ने चाहिँ हाम्रा मेम्बर जो हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ र हामीले सेवा चाहिँ हामी सबैलाई दिन्छौँ। जस्तै ऋण लगानीको पाटोमा चाहिँ आफ्नो सहकारी ऐन अनुसारको नियम निर्माण गर्छौँ र जुन सेवा हामीले पसलबाट दिने सेवा छ त्यो सेवा चाहिँ हामी सबैलाई जो हाम्रो संस्थामा आउनुहुन्छ उहाँहरू सबैलाई दिन सक्छौँ र एउटा मलको पाटोमा चाहिँ हामीलाई महानगरको एउटा ऊ अनुसार नीति नियम अनुसार हाम्रो कार्यक्षेत्रभित्र रहेका सदस्यहरूलाई सबैलाई हामी वितरण गर्छौँ र विशेष त अब यो पनि एउटा समस्या पनि छ यहाँनिर होइन, यो पनि मैले यो मिडियामा त राख्न चाहन्छु। अब सेयर रकम राखेर नै हामीले त्यही सेयरबाट मलको बिउको हरेक कुराको हामी कारोबार गर्छौँ। सर्टेज हुँदाको अवस्थामा चाहिँ हामीलाई अलिकति कठिनाइहरू पनि बाधाहरू पनि आएको छ, नआएको होइन, त्यसलाई महानगरको सरसल्लाहमा सहकारीमा हामीले विभिन्न बाधाहरू फुकाउने काम पनि गरेका छौँ। यो मलको अलिकति सर्टेज चाहिँ हाम्रा धेरै कृषि क्षेत्रमा हुनुभएको कारणले हामीलाई समस्या पनि पर्ने गर्छ र यो हामीले सेवा दिनका लागि हामीले सदस्यभन्दा पनि
7: अब केन्द्रीय सचिव पनि हुनुहुन्छ अनि जस्तै मल बिउ बिजनहरूको समस्या भनेको राष्ट्रिय स्तरको समस्या हो होइन, यसको लागि चाहिँ यहाँले सेवा जुन सञ्जाल मार्फत पहल गर्नु भएको छ कि सहज रूपमा कृषकहरूलाई समयमा होइन धान रोप्ने बेला भयो अब मल आउनुपर्ने बेला मल आउँदैन, बिउ आउने बेला बिउ आउँदैन, त्यस्तो लागि पनि केही यहाँहरूले नीतिगत रूपमा नै पहल त्यस्तो पनि बेला बेला ढोका ढकझले पनि गर्नु भएको छ कि
6: एकदमै हामीले बागमती प्रदेश सम्मेलनमा हाम्रो सरकारवाला सङ्घ संस्थाहरूसँग निकायहरूसँग पनि हामीले पहिलो विवाद निकालेर हाम्रा कुराहरू राखेर यो अलिकति हामीलाई यो मलबिउमा साँच्चै हामी नितान्त कृषकहरूलाई एउटा समस्या परेको छ यसले गर्दा सहकारीलाई पनि समस्या परेको छ। जुन एउटा मल बिउ प्रशस्त रूपमा हाम्रो आवश्यकतालाई पुरा गर्न सकिन्छ भनेर सेयर सदस्यहरू बस्ने एउटा आशाले पनि बस्नुहुन्छ नि त आफ्नो आवश्यकता पुरा गर्नको लागि त्यो सम्बन्ध नपाउँदा हामी कहाँ जाने दिनलाई हामी यही विश्वदायमा पाइन्छ भनेर यहाँ सदस्य बन्यौँ। अब हामी विश्वदायले हामीलाई पूर्ण रूपमा मल दिन सकेन पुरा दिन गर्न नसकेपछि अब हामी कहाँ जाउँ दिनलाई भनेर हामीसँग आउनुहुन्छ र हामीसँग कुनै पनि उपाय छैन, हामी पनि जानुपर्छ माथिल्लो निकायसँग सरकारी निकायसँग, त्यसको लागि हामी उहाँलाई सम्झाउँछौँ बुझाउँछौँ त्यो सरकारको नीति नै हो, यहाँबाट आउन नसकेको हो, यस्तो छ हामीसँग जति छ हामी धारासाही रूपमा जग्गाको अवस्था अनुसार हामी वितरण गर्छौँ भनेर त्यसरी गरिरहेका छौँ र हामीले एकपल्ट लुम्बिनी प्रदेशमा पनि हामीले कार्यक्रम गऱ्यौँ, यो कुरा धेरै राख्यौँ, त्यसमा पनि उहाँले पनि महसुस गर्नुभएको छ। हामी ठाउँ ठाउँ प्रदेश स्तरीय कार्यक्रममा पनि यो जोड्ने गरेका छौँ सेवा नेपालकै तर्फबाट पनि।
7: अरू जस्तै यहाँको विश्वदायको एउटा अनुभूति यहाँ सँगसँगै छ, अब अन्य सहकारीहरू अन्य क्षेत्रमा रहेर अन्य जिल्लामा रहेका सहकारीहरूले विशेष गरी कस्तो किसिमको उत्पादन उहाँले गरिरहनु भएको छ?
6: यसमा हाम्रो यो सामाजिक उद्यमी महिलाहरूले चाहिँ विशेष गरेर अब हामी कृषि उपज भइहाल्यो जस्तै विश्वदायको यसमा हामीले एउटा विषादीको पनि एउटा एग्रुकेट सञ्चालन पनि गरेका छौँ होइन, मल बिउ साथसाथै हामीले उहाँलाई विषादी तरकारीलाई चाहिने जो बाहिर जानुभन्दा त्यहीँबाट पनि उपलब्ध गराउने एउटा हामी आफैले लाइसेन्स प्राप्त गरेर त्यो काम गरेका छैनौँ होइन, त्यसरी पनि जोगाएका छौँ, उपभोक्ता पसल गरेका छौँ। हामी जस्तै अरू सहकारीहरूले भिन्न भिन्न तरिकाले आफ्नो जुन स्थानीय अवस्था अनुसारको काम गर्नुभएको छ, कसैले खसीकोका सदस्यहरू उत्पादन गर्नुहुन्छ, संस्थाले खरिद गर्छ र बजारीकरणको काम सहकारी सञ्चालन गरिरहेको छ र यसरी सम्पर्क समन्वय पनि सहकारीले नै गरेर बिक्री वितरणमा साथ दिएको छ। जस्तै दुधलाई दुध सङ्कलन गर्ने र दुधलाई विविधीकरणमा पनि गइसक्नु भएको पनि छ। जस्तै हाम्रै यहाँ भरतपुर 29मा देख्न सक्नुहुन्छ चन्द्रसूर्य विस्तार सफल सामाजिक उद्यम महिला सहकारी सञ्चालन गरेको छ। यसै गरी हाम्रो पूर्व चितवनमा छ सुल्तना सामाजिक उद्यम महिला सहकारी संस्था, त्यस्तै ढाकाको साडीहरू ढाकाको कुर्ता टुबल पछौरा यसरी उत्पादन गरेको छ। र जस्तै अब अहिले हाम्रो मलकै लागि हामीले कसरी विकल्प सोच्नु भएको छ के सोच्नु भएको छ भन्नुभयो, हाम्रो सर्वाङ्गीण सामाजिक उद्यमी महिला सहकारी संस्था रत्नगरमा छ, त्यो सहकारी संस्थाले चाहिँ यो बढौला मललाई उत्पादन गरेको छ। अब साँच्चै हामीलाई विकल्पको रूपमा हामीले युरिया मल डिएपी जस्ता मलहरू हामी आफै खरिदेर ल्याउँ सक्दैनौँ, त्यो सरकारी निकायबाटै आउनुपर्ने हो र अब त्यो नभएको खण्डमा हामी के गर्न सक्छौँ त वैकल्पिक मलमा पनि हामीले आउँदा अर्ग्यानिक पनि उत्पादन गर्नुपर्छ, अर्ग्यानिक पनि खानुपर्छ भनेर हामीले चाहिँ एउटा यो जैविक मलको लागि बरौला मल पनि प्रयोग गर्नलाई बरौला मल उत्पादन पनि भइसकेको छ। यसरी चाहिँ विभिन्न ठाउँमा कहाँ बेसार उत्पादन छ, कहाँ चाहिँ एउटा कसरी घरै गरेर जुन दिदीबहिनीहरूले हामी यो इच्छा कामनामा जान सक्छौँ देख्न सक्छौँ। त्यसमा चाहिँ चन्डी भन्ज्याङ सामाजिक उद्यम महिला सहकारी संस्था जुन माथि गाउँमा चितवनको पनि एउटा पहाडी इलाकामा त्यहाँ भएका गेडाबोली उत्पादनहरू कुचो जस्ता सामानहरू त्यहाँको प्रशस्त मात्रामा हामी देख्न सक्छौँ, त्यो पनि लिएर आएर सङ्कलन गरेर उहाँले कसैले घर मार्फत अरू सहकारीहरूमा अरू जिल्लाहरूमा पनि पठाउनु
0: कार्यक्रम सहकारी दर्पण तपाईँको बेला सुनिरहनु भएको छ। अबको क्रममा भने सामाजिक महिला उद्यमी सहकारी संघको बारेमा हामी चर्चा गर्दैछौ। सामाजिक महिला उद्यमी संघ चितवनमा कसरी जन्मियो, यसको उत्पत्ति कसरी भयो, त्यो विषयमा हामी यति बेला कुरा गर्दैछौ जिल्ला अध्यक्ष पार्वती न्यौपानेसँग रहेर।
6: यो सामाजिक उद्यमी सहकारी संस्था चाहिँ सशक्ति शान्ति यो चाहिँ सुरुमा नेपाल इन्टरनेसनल नेपाल र पहिला समूह समन्वय समिति पाचल एनजिओ थियो, त्यति बेलादेखि नै पहिला समूह भयो 58 सालदेखि जहाँ सहकारी हुँदाखेरि हामीले भोकालाई एकसाथ भोजन होइन जिउने चुक्ति सिकाउँ भन्ने मसला आत्मसात गर्दै हामीले 12 जिल्लाको ट्रेनिङ लिएर हाम्रो उत्पादन अगाडि कसरी बढाउने बचत गर्ने विशेष गरी कृषि उपजमा हामी काम कसरी गर्ने, महिला नै उद्यम हुनुपर्छ, महिलाले नै हाम्रो आफ्नो चाहिँ उत्पादन गरेर आफूले बजारमा लगेर आफू चाहिँ दुई पैसा कमाउने भयो भने हामीले राजनीति सामाजिक आर्थिक सबैको सम्पन्न हामी महिलाबाटै सुरु गरे भने मात्रै हाम्रो कसैबाट चाहिँ हिंसा सहनु पर्दैन भोग्नु पर्दैन, त्यसो भएर हामी अगाडि बढ्नुपर्छ भनेर हामीलाई एउटा प्रशिक्षण पनि भयो।
8: आत्मनिर्भर
6: भन्ने बाटो आफ्नै खुट्टा उभिनु पर्छ, वैदेशिक रोजगारमा जाने दुनियाँलाई पनि स्वरोजगार गर्नुपर्छ भन्ने पनि हाम्रो लाग्यो। त्यसबाट सहकार भएर उपलब्ध भएर सहकारी जाउँ भन्ने चाहिँ हाम्रो आफ्नो चाहिँ सोच थियो र सहकारीमा सशक्तिमा रूपान्तरण भइसकेपछि लगत्तै हामी अङ्ग्रेज लामो समय यात्रा गर्छौँ, लगत्तै सशक्ति अशक्तिमा सङ्गठन गरौँ, किनभने त्यसको छात्रसङ्घको आवश्यकता पर्ने भयो। हाम्रो उत्पादन छ, कतिको चाहिँ दुध उत्पादन गरेको छ, विविधीकरणमा गएको छ, कसैको सरकारी छ, कसैको पशुपका छ, कसैको चाहिँ किराना अवस्था पसल छ, कसैको रासायनिक मलहरू पनि छ होइन, अनि थुप्रै कसैको ढाका छ होइन, कसैको जडीबुटीहरू छ, थुप्रै अब कुराहरू छन्, बेसार चन्द्र सूर्य बेसारै हामीले अहिले त बाहिर निकालिसकेका छौँ, त्यस्तो छ। सबै विविधीकरण आफ्नो आफ्नो सरकारको नाम निकालेर हामीले उत्पादन गरिसकेका छौँ, गर्ने अहिले चाहिँ गरेको त्यति बेला त्यो सङ्गठन हाम्रो साहित्य संस्थान चाहिन्छ भन्ने हामीलाई लाग्यो। सम्पर्क गर्यौँ, गर्दाबाट धेरै कठिन भएको विषय नखुलेको विषयको कदम सारिन्छ, विषय नखुलेको भन्ने भएको हाम्रो यो भिन्न प्रवृत्तिको अरूभन्दा भिन्न प्रवृत्तिको मैले आफैले सञ्चालन गरेको सहकारी यो चाहिँ तपाईँले दर्ता गर्नै पर्छ भने नेपालमा 3 समय दर्ता छ, बाँकीमा 17 नगरपुर 3 छ अहिले राम्रो वाक्यमा असाध्यै राम्रो आफ्नो भवन छ, त्यसमा बिचमा अलिकति दुर्घटना भएको कारणले गाडी रेस्टुरेन्ट बन्द भएको पश्चिम बङ्गालको बजार हुन्थ्यो, त्यहाँनिर अलिकति अप्ठ्यारो परिरहेको अवस्था छ अहिले पनि। यसमा अब त 16 हो तर सक्रिय र 13-14 भन्दा त्यति सक्रिय छैन होइन, 13-14 सहकारीहरू हुनुहुन्छ, 14 सहकारीको उत्पादन चाहिँ जिल्ला सङ्घले पनि व्यवहार गरिरहेको छ, जस्तै बिचबाट अनाजीको चामलहरू अरू गाडा गुजेर हामीले खेतबाट लिएर आउँछ ल्याउँदैन, ढाबा पनि पठाउँछ हामीले, यहाँको कार्यमा ज्ञान पाएको यहाँको कार्यको उत्पादन फेरि अन्त पठाउँछ घरको हेर आउँछ यहाँको अन्त पठाउँछ, हामी आफै आफ्नो बजार पनि खोज्ने अभ्यास भएको छ। त्यो चाहिँ के भयो भने एकदमै ठिक प्रश्न उठाउनु भयो, हामीले सङ्घ मात्रै त बनाएछौँ, त्यसभरि हामी साथै प्रदेशमा छौँ, लगभग 4 लाख परिवार छ, त्यसमा हाम्रो त्यस्तै 5-6 सहकारी छ अनि हाम्रो सेवा भनेर गर्नु त्यसमा चाहिँ त्यस्तै 30 सहकारी आबद्ध भइसकेको छ, र अहिले हाम्रो चाहिँ उद्देश्य भन्नुपर्छ केन्द्र सम्पन्न बनाउनुपर्छ, जिल्ला सम्पन्न भयो भने 5 सहकारी महासङ्घ समग्र सहकारीको पनि यही जिल्ला सम्पन्न पहिला चाहिँ उपसमितिमा थिएँ अनि त्यसपछि उपसमिति पार गरेर मैले केन्द्रीय समितिमा पनि म पार अहिले म गइरहेको छु, बागमती प्रदेश पनि समिति सहकारी तर जिल्लाबाट भएको हुनाले अब हामीले सम्पन्न चाहिन्छ भने केन्द्रसम्म बनाउनु भएर 64 सहकारीलाई जम्मा गरेर लगभग 1 बितिसकेर लगाएर हामीले सदस्य समिति गठन गरेर 18 लाख जति हाम्रो त्यस्तै रकम प्रदर्शनको लागि जम्मा गरेर हाम्रै सेवाको सचिव सरेला घिमिरे बनाउन मेरो समाजमा उहाँ सचिव बनेर सहकारी समिति बनाएको छौँ, प्रदर्शन लगाएको त्यो समितिको दबाव समितिको रूपमा चाहिँ हामी जम्मा गरेर सबै पैसा लास्टर चाहिँ अब अर्थ मन्त्रालयबाट पास गरेर कानुनमा गएपछि हामीहरू जयन्ती आन्दोलन विषयमा चाहिँ हामी त्यसै अहिले अन्डर लगाउँदछौँ। त्यसको पार्टर चाहिँ हामीले अगाडि बढाउँदैछौँ किनभने एउटा छात्रसँग चाहिन्छ भने चाहिँ हामीले आधिकारिक रूपमा एउटा छात्रसँग भने बिजनेस गर्न चाहिँ हामीलाई सरकारी मार्फत लगाउन सही हुन्छ। अहिले सेवा चाहिँ हामी नितान्त सेवा गर्छौँ। बागमती स्कुल नगर्नुपर्छ हामीले सिकाउनुमा किनेर पनि सेवाको कार्य स्रोत गर्ने मान्छे अनि त्यसमा बनाउँदा सम्पन्न गर्न केही
7: पछिल्लो समयमा यहाँले पनि अनुरोध गर्नुभएको सहकारी संस्थाग्रस्त सहकारीहरू धेरै चाहिँ ले गर्दाखेरि अप्ठ्यारो अवस्थामा सहकारीप्रति हेर्ने नजर पनि र हाम्रो बागमती प्रदेशको अहिलेको सहकारी तथा गरिबी निवारण मन्त्री उहाँले विनोद रायमाजीजीले नै भन्नुभएको थियो महिलाहरूले चलाएको सहकारी भनेको चाहिँ एकदमै राम्रो छ होइन। केही एक दुईवटा उदाहरण बाहेक धेरै राम्रो नै छ सफल छन् भन्नुभएको यहाँको अनुभूतिमा त्यस्तो के छ समस्याग्रस्त महिलाले चलाएको सहकारी यहाँको उद्यमी सामाजिक उद्यमी सहकारी कुनै छन् परेका छन्
6: भनौँ विभिन्न नीति विधि परिमा नजाँदाखेरि हामीले आफ्नो सिद्धान्तमा नजाँदा सरकारी सिद्धान्त हामीले नपछाउँदा भएका दुर्घटना 2,300 भएको छ अरू बाँकी 31,000 सरकारलाई नै एउटै डालामा हाल्न राम्रो होइन उनीहरूले अलिकति बनाएर भनौँ एउटा आलु पुग्यो भने त बनायो भने
7: गराउँदा
6: छैन मैले आलु समस्या आएको पनि छैन हामी 56% महिलाहरू छ तर सरकारले चाहिँ सरकारी महिलाको सन्देशभरि महिलाका सहकारीमा चाहिँ अब्बल महिलाको सहकारी भनेको अन्नपूर्ण कोषले पनि आजभन्दा पूर्व सहकारी दिएको छ र आजसम्म पनि त्यो निरन्तरता छ। हामीले महिलाका सहकारीमा त्यति त्यस्तो नराम्रो आवाज सुनेको छैनौँ कहीँ पत्रिकामा देखाएको पनि छैनौँ।
7: अनि यसै चितवन जिल्लामा नै कुनै सहकारीहरू यहाँले खोल्नु भएको छ 63 सालदेखि र अहिले कुनै अप्ठ्यारो अवस्थामा पर्नु भएको या चलाउन नसक्नु भएकोहरू त्यस्तोहरू चाहिँ के कारणले चलाउन सक्नु भएको छैन थोरै यस विषयमा
6: होइन
7: हाम्रो एक सामाजिक
6: सामाजिक उद्यममा पनि अप्ठ्यारो आएको छ कस्तो छ भने उहाँहरू उत्पादनमा लाउँछौँ उहाँसित आर्थिक स्रोत छैन थोरै त्यसमा लाउँछ आफ्नो सोचि सहुलियत पर्दा छैन नि त 3% अलि 4% ऋणको काम पाएको भए उहाँले गर्नुहुन्छ पैसा भएर चाहिँ छैन मनको ब्याज काटेर गर्छ अब बजारमा जानुपर्छ 25% गर्न सक्नु भएको छैन त्यस कारणले अलिक गाउँठाउँमा पर्दा कुनै संस्था चाहिँ सबै सत्पतिको हुन्छ भन्यो भने कुनै अब जनजाति अब सहकारी समुदायका पनि 3 सहकारी छ हाम्रो चौधरी मात्रै समुदायका त्यस्ता चौधरी पनि छन् उहाँहरूलाई गर्नुपर्छ उहाँको समुदायको ढाका गर्नुपर्छ एउटा बरौलाको मनोस्थान गर्नु कस्तो राम्रो छ बरौलाको मन गर्नु भएको
7: छ सामाजिक उद्यमी
6: यो साह्रो गर्नु भएको छ होइन अब साथीहरूलाई काम गराएको छ अब 20,000 यो आफ्नो चाहिँ उत्पादनलाई उपभोक्ता मार्फत सिलाइ सम्पन्न बजारको काम गरिरहेको छ उपभोक्ता चलाएको छ 75 सबैको छ अनि यसरी कति केडापुरी सबै लगनशील बाख्रा भइरहेको छ अनि हाम्रो चल्ने भण्डारमा पनि कसरी घर छ चल्ने भण्डार सामाजिक उद्यमी पनि राम्रै छ अनि यसरी सर्वाङ्गीण आधारशिला चल्ने भण्डार होइन अनि 20,000 शान्तिकुण्ड अनि उपहार तरकारी छ यिनीहरूको चाहिँ उपहारको अनि यता आत्मनिर्भरको उहाँको तरकारी अरूतिर चामलहरू यिनीहरूको खाद्यान्नतिर पनि बढेको छ खुसी पर्दैछ प्राय खसी पोका धेरै रूपमा छ। चितवन जिल्लाको पनि कुनै विषयमा जोडिनु भएको छ हरेक जिल्लासम्म पनि यो अभ्यास गरौँ न त भनेर
0: सहकारीको शक्ति पैसा मात्र होइन पहिचान गरिमा र आत्मविश्वास भोकालाई एक छाक भोजन होइन जिउने आधार सिकाउँछौ भन्दै सामाजिक उद्यमी महिला संघका अध्यक्ष पार्वती न्यौपानेले सो कुरा जानकारी गराउनुभयो। महिलाले नै उत्पादन गर्ने आफैले बजारमा लगेर 2 पैसा आमदानी गर्न सके महिला हरेकका क्षेत्रमा सशक्त हुन सक्ने उहाँ बताउनुहुन्छ। सामाजिक उद्यमी महिला सञ्जाल महिला सहकारीका बारेमा कुराकानी गर्यो। अब पक्कै पनि यहाँहरू पनि यस सहकारीमा जोडिन मन लागेको छ भने सम्पर्क गर्नुहोला। नेपाल कृषि प्रधान देश हो। देशको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्र समृद्धिले मात्र कृषि प्रधान देशले सार्थकता पाउन सक्छ। एक्लैले थुकी सुकी सयले थुकी नदी भने जस्तै समूहमा मिलेर केही गर्ने हो भने त्यसको प्रतिफल पाउन सक्छौ। घर गाउँमा खुलेका यस्ता सहकारीले सामूहिकताको भावनालाई त समेटेको नै छ, किसानको जीवन स्तर उकास्न पनि सफल भइरहेको छ। सहकारीको मापदण्डबाट किसान र कृषि क्षेत्रमा गरिएको लगानी व्यर्थको पनि भएको छैन। कृषकहरूको सारथी समान यस्ता कृषि सहकारीको मूल्याङ्कन राज्यले गर्नु राज्यको दायित्व हो। कृषि क्षेत्रको लागि आधुनिकीकरण प्रविधि मैत्री वातावरणका लागि सहकारी दरिलो आधार पनि हो। त्यसैले कृषि कर्ममा आधारित सहकारी नेपाल सरकारका तीनै तहले विभिन्न किसिमका प्याकेज मार्फत सहयोग गर्नु पर्दछ। त्यसो हुन सक्यो भने एकातर्फ जमीन बाँझो हुँदैन भने विदेशी बाध्य नेपालीले पनि यही माटोमा पसिना चुहाउन सक्छन्। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाई प्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईको प्रत्येक पल शुभ रहोस्।
1: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।

मंसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट स्पाइनो
1: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शहीद स्मारक कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदानगर चितवन फोन 056-591-0131 मोबाइल 98550-53-281 98491-24782
3: नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली र छठ पर्व 2079 शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू शुभ चिन्तकहरू आफन्त इष्टमित्र लगायत देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हामी कहाँ आधुनिक तथा आकर्षक डिजाइनका गरगहना बनाइन्छ। न्यू बिन्दवासिनी सुनचाँदी पसल भरतपुर 18 चनौली बजार चितवन प्रोप्राइटर विष्णु रसाइली मोबाइल 98460-35545 98550-51439।
1: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष रामबहादुर भण्डारी प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एस्कर सदस्य साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: सभापति जीवाखर ढकाल नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखा भरतपुर 26
5: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक कृष्णहरि अधिकारी एवं भुञ्जनगर माध्यमिक विद्यालय परिवार नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कूल परिवार
0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट स्पाइनो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो
6: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ।
7: बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म र फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई यतिखेर काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र विशेष गरी राजनैतिक परिचर्चा यतिखेर निकै ठूलो सरगमीका साथ अगाडि भएको छ। आदरणीय श्रोता, अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसका पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व देखिएको छ। विश्वासको शिर कहिल्यै नझुक्ने उपसभापतिमा निर्वाचित डाक्टर चन्द्र भण्डारीले बताइरहँदाखेरि पार्टी बाहिरका जेएनजी पुस्तालाई पनि कंग्रेसमा जोड्ने महेश मधु आचार्यले बताउनु भएको छ। कंग्रेसलाई एकताबद्ध र गतिशील बनाउने कुरामा हामी अग्रपंक्तिमा रहन्छौं भनेर महामन्त्री प्रदीप पौडेलले बताइरहँदाखेरि आदरणीय श्रोता, डिला संग्रौला नेपाली कंग्रेसको पहिलो महिला महामन्त्री बन्नुभएको छ। इतिहासमा चाहिँ महिला महामन्त्री पहिलो पटक बन्दै गर्दाखेरि डाक्टर डिला संग्रौलाका पनि आफ्नै इतिहासहरू छन्, राजनीति छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। गृहमन्त्री सुदन गुरूङ भारत जाँदै गर्दाखेरि प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको पूर्व सन्ध्यामा गृहमन्त्री त्यहाँ प्रस्थान गरेका छन् र नेपाल भारतको सम्बन्धका विषयहरूलाई पनि आज हामी जोड्न चाहन्छौं। कूटनीतिक हिसाबले कस्तो छ त नेपाल र भारतको सम्बन्ध, अन्तर्राष्ट्रिय नीति हाम्रो के हो, अन्तर्राष्ट्रिय रूपमा नेपालको आजको छवि कहाँ छ, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज सम्झिनै पर्छ नेकपा संयुक्तका नेता एवं जनता टेलिभिजनका अध्यक्ष डाक्टर विजय कुमार पौडेलको मृत्यु भएको खबर पनि आएको छ। यसप्रति हामी हार्दिक श्रद्धांजलि पनि अर्पण गर्न चाहन्छौ। आदरणीय श्रोता, सुख सन्तप्त परिवारहरूप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्, यस विषयमा पनि आजको बहसमा हामी कुरा गर्न चाहन्छौ। र अहिलेको पछिल्लो अवस्थालाई हामीले जोड्ने हो भने नेपालको राजनीति अब कता जाँदैछ, नेपालको राजनीति, नेपालको पोलिटिक्सलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता र सरकार आइसके पछाडि नेपालको राजनीति स्थिरतातर्फ अगाडि बढ़िरहेको छ त, नेपालका हरेक प्रशासनिक विंग्सहरू अगाडि बढ़िरहेका छन्, राम्रोसँग चलिरहेका छन्, भ्रष्टाचार नियन्त्रण भएको छ, सुशासन आएको छ। आजको बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

यो दसैँमा बेफोका सामान किन्दा 20,200 रुपियाँसम्म क्यास ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क चढान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

चाड पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।

0: ठुलो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
1: यहाँ हाम्रो बेसमा पूर्व प्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: अब आजको नेपाली बहसको शुरूआतमा अब नेकपा संयुक्तका नेता डाक्टर विजय पौडेलको मृत्यु भयो, यो खबरले चाहिँ निकै भाव्यवल पनि बनाएको छ। अब नेपाली कम्युनिष्टको इतिहासमा उहाँको परिवार र डाक्टर विजयलाई चाहिँ कसरी चिन्नुहुन्छ डाक्टर?
2: डाक्टर विजय पौडेललाई म धेरै अगाडिदेखि चिन्दछु, चिन्दथेँ। उहाँले विद्यार्थी कालदेखि नै र पछि अर्थशास्त्रमा विद्यावारी दिइसकेपछि निरन्तर बुद्धिजीवी क्षेत्रमा र तत्कालीन नेकपा एमालेमा र पछि गएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा काम गर्नुभएको थियो। उहाँ प्रसिद्ध साहित्यकार मोहननाथ प्रसिद्धका छोरा हुनुहुन्छ। उहाँको आकस्मिक निधनको खबर सुन्दा म त स्तब्ध भएको छु र उहाँप्रति मेरो हार्दिक श्रद्धाञ्जली छ। प्रसिद्ध साहित्यकार मोहननाथ प्रसिद्ध लगायत उहाँका सबै शोकाकुल परिवारजनमा म गहिरो संवेदना प्रकट गर्न चाहन्छु र यसको साथसाथै उहाँ संचारको क्षेत्रमा पछिल्लो कालमा शिक्षण संस्थाको क्षेत्रमा पनि क्रियाशील भएको जानकारी भइ नै रहन्थ्यो र त्यो जनता टेलिभिजनमा पहिले पहिले मैले पनि कहिलेकाहीँ त्यहाँ मलाई पनि अन्तर्वार्ताको लागि बोलाइएको थियो। हामीले पनि छलफल गरेका थियौं, बहस गरेका थियौं र अहिले उहाँको त्यो आकस्मिक निधनको खबरले धेरै नै दुःख लागेको छ।
1: अब डाक्टर साहब, नेपालको पछिल्लो राजनैतिक घटनाक्रम पनि त्यही तरिकाले चाहिँ अगाडि बढ़िरहेको छ। अहिले यो चोलेन्द्र शमशेर राणा पक्राउ, त्यस पछाडि चाहिँ उनी सम्बद्ध व्यक्तिका घरका खानतलासीका विषयहरू र न्यायाधीशहरू तर्सिएको विषय पनि चर्चामा आउने गर्दछ। सरकारका अहिलेका गतिविधिहरू र जुन तरिकाले सुशासन केन्द्रित ढंगले अगाडि बढ़छ सरकार भन्ने तरिकाले चाहिँ सरकारका मन्त्री प्रधानमन्त्रीहरू गइराख्नु भएको छ, अहिलेको प्रक्रियालाई चाहिँ कसरी लिनु भएको छ?
2: सरकार बनेदेखि यताका धरपकडका कतिपय घटनाहरूलाई हेर्दा राज्यले संविधान र कानून बमोजिम विधि र प्रक्रिया अनुसार प्रमाणको आधारमा कानूनी कार्यवाही अगाडि बढ़ाउने भन्दा त्यो सरकार र पार्टीका उच्च तहका व्यक्तिहरूले आफूलाई जोगाउनको लागि अदालतदेखि प्रशासनसम्म हस्तक्षेप साँठगाँठ गरेका घटनाहरू देखिन्छन् र अरूप्रति सुच्छेचारी किसिमले अदालतमा गएर गिरफ्तारी गर्नेदेखि लिएर बिना प्रमाण मानिसहरूलाई आलोचना गरे बापत सरकारका कतिपय दृष्टिकोणहरू, कतिपय नीतिहरू र कतिपय गलत क्रियाकलापहरूलाई आलोचना गरे बापत, टिप्पणी गरे बापत गिरफ्तारी गरेको पनि देखिन्छ। तर जहाँसम्म पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहराको प्रश्न छ, अब उहाँलाई जसरी गिरफ्तार गरियो, राति त्यो प्रक्रिया जुन किसिमले गरियो, पुर्जी दिइएन, पहिले उहाँलाई लगेर अपराध अनुसन्धान शाखामा लगेर राखियो, मोबाइल खुसियो भनियो, मानव अधिकार आयोगको टोलीलाई भेट्न दिइएन, आफन्तलाई भेट्न दिइएन भनियो, त्यो त एकदमै ठूलो अपराधीप्रति गर्ने व्यवहार हो। पछि गएर सरकारले होइन उहाँलाई त सुरक्षाको लागि हामीले थुनेका हौं भनियो र एउटा उहाँको छोराको नाममा कागज गरिएको, हामीले सुरक्षा पाऊ भनेर कागज गरिएको पनि बाहिर आयो, तर पछि त्यो कागज किर्तिएको पनि भनियो। फेरि पूर्व प्रधान न्यायाधीश राणाजीको ले आफ्ना आफन्तहरू कतिपयलाई भेट्दा होइन मलाई अत्याचार गरियो, यस्तो गरियो, जबरजस्ती गरियो भनेको भनेर पनि आयो, तर पछि गएर त्यो घटनाक्रमले यस्तो मोड लिएको पनि देखियो। होइन, उहाँले त एकदमै ठूल्ठूलो भ्रष्टाचार गर्नुभएको छ, धेरै ठूल्ठूला पोकाहरू धनका ओसार्नु भएको छ, त्यसमा न्यायाधीशसँग मेलो मतो गरेर साँठगाँठ गरेर उहाँले गर्नुभएको छ भन्ने कुरा आयो। यो कस्तो हो भने यो विरोधाभास भयो। सरकारले कुनै पनि व्यक्तिले साँच्चीकै ठूल्ठूला भ्रष्टाचार काण्ड गरेको छ, न्यायाधीशहरू भित्र साँठगाँठ गरेर आफू पदमा बाहिर बसेर पनि निजले त्यहाँ अनियमित काम गरेको छ, घुस लिएको छ भने कारवाही गर्नुपर्छ। यसमा कुनै व्यक्तिप्रति म लाइजा गर्ने कुरा आउँदैन। सरकारले त्यस्तो गर्यो भने हामीले धन्यवाद पनि दिनुपर्छ। तर यो घटनामा प्रत्येक घटना, प्रत्येक त्यस चरणमा गरिएका कामहरू, एउटा काम अर्कोप्रति विरोधाभास र अन्तर्विरोधी देखिएको छ। स्वयं त्यो अन्तर्विरोधी हामीले गरेको होइन, तपाईँले पत्रकारिताको संसारको माध्यमबाट गर्नुभएको होइन, सरकारले आफ्नै भनाइले आफै एउटा कुरालाई अर्को कुरासँग अन्तर्विरोधी बनाएको छ, यसले आशंका उत्पन्न हुन्छ। अब यसमा जो कतिपय व्यक्तिहरू उहाँसँग गाँसिएका भनेर आएको छ, सरकारले ठोस रूपमा यो यो काम गरेको हुनाले यो प्रमाणको आधारमा हामीले गिरफ्तार गर्यौं भन्नु पर्यो। अब एकजना व्यक्तिलाई एउटा कुरामा भनेर गिरफ्तार गर्यो सरकारले नै भन्यो, पछि गएर उसलाई अर्को मुद्दा लगाइयो। अब यसले के देखाउँछ भने कतै सरकारले यो जुन अहिले चर्चा चलिरहेको थियो उहाँले को राजनीतिज्ञसँग साँगाट गर्नुभयो सरकारको विरूद्धमा उहाँले योजना बनाउने कुरामा सहयोग गर्नुभयो भन्ने जुन कुराहरू पनि सँगसँगै आएको हुनाले कतै यही कुराको आधारमा सरकारले एउटा कुरा उठाएर अनि त्यो कहाँनिर फसाउन सकिन्छ भनेर खोजी गरेको त होइन भन्ने जस्ता कुरा पनि देखिने। यस्तो नहोस्, सुशासनको लागि एउटा विधिबाट चलेको प्रणाली लोकतान्त्रिक प्रणाली र जुन हामीले मूलभूत रूपमा संसदीय प्रणाली अधिकार गरेका छौं यो प्रणालीमा नेपालको संविधानमा जस्ता मौलिक अधिकारको व्यवस्था गरिएको छ त्यसरी सरकारले काम गर्न पाउँदैन। यसो गर्यो भने त्यो सरकारको सुच्चेचारी निरंकुश र कानून र विधिको विपरीतको गतिविधि हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। त्यसकारण सरकारले कुनै पनि व्यक्तिले कानून मिच्यो अनियमित काम गर्यो आपराधिक क्रियाकलाप गर्यो भने चाहे त्यो सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरू हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूका पनि कयौं कुराहरू आएका छन् नि त, चाहे त्यो अहिले त साँच्चीकै भन्नुहुन्छ भने मलाई यति दुःख लाग्छ, यत्रो ठूलो परिवर्तन भयो, राष्ट्र यत्रो ध्वंस भयो, यत्रो हामीले क्षति भोग्यौं, यति ठूलो चरणबाट हामी 7 सालदेखि अहिलेसम्म भन्यो भने एक प्रकारले प्रयोगशाला जस्तो हामी भइरहेका छौं देश, यस क्रममा हामी यति धेरै कमजोर बनाइएका छौं, यति धेरै ठूलो हाम्रो क्षति भएको छ। अब अहिले आएर फेरि अब मान्छेका अनेक प्रकारका अनियमित कुराहरू, भ्रष्टाचारका कुराहरू, अनैतिक गतिविधिका कुराहरू, बोलाइमा कुनै ठेगान छैन, राज्यको मर्यादा छैन, राज्यका नरम शक्तिको संरक्षण गर्ने त्यसको मर्यादा, त्यसका कतिपय सांकेतिक कुराहरू, प्रतीकहरूकोमा कुनै हेक्का छैन, यसरी गयो भने हामी जस्तो प्रकारको संवेदनशील भू राजनीतिक अवस्थामा छौं, चीन र भारत जस्ता विशाल देशहरू हाम्रो छिमेकमा छन्, अमेरिकी जस्तो शक्तिशाली देश, अमेरिका जस्तो शक्तिशाली देशका यहाँ प्रभावहरू, उसका हस्तक्षेप कस्ता छन् भन्ने कुरा, द ग्रे जोन र अन्य कयौं संस्थाका गतिविधिका प्रतिवेदनहरू जसरी बाहिर छताछुल्ल भएका छन्। अब यस्तो स्थितिमा हामीले आफ्नो राष्ट्रको सर्वोपरि हितमा काम गर्दा सरकारले त सबभन्दा बढ्दा संयमित, सबभन्दा बढ्दा विधि पद्धति र अनुशासनमा हिँड्ने, कानूनको पालना गर्ने, मर्यादाको पालना गर्ने, राज्यको सुरक्षा गर्ने, जनताको रक्षा गर्ने काम गर्नु पर्यो भनाइ हो मेरो।
1: अब एउटा कुरा डाक्टर साहब, जस्तो अब जुन तरिकाले चाहिँ पछिल्लो समय सरकारले सुशासनका कुरा र अब कूटनीतिक हिसाबले पनि छिमेकी राष्ट्रहरूसँगका सम्बन्धका विषय अब निकै ठूलो पितण्डा बाढीको हामीले बेहोर्नु परेको छ। अस्ति मात्रै बुढी गण्डकी बाढीले पनि फेरि तहस नहस पारेको छ। अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि लिएर चाहिँ अब विकासका लागि सरकारले काम गर्ने भनेर चाहिँ जुन किसिमको तरिकाले अगाडि बढ़ाएको छ, आज अब प्रधानमन्त्रीको भारत भ्रमणको विषय पनि सँगसँगै चर्चा भएको छ, गृहमन्त्री भारत गएका छन् र अहिलेको परिस्थितिमा चाहिँ हामी छिमेकीसँग कुन लेभलको कूटनीतिक तहमा छौं आजको दिनमा?
2: हाम्रो कूटनीति, अब म पञ्चायतकालमा पञ्चायतको विरूद्ध लडेरै आएको व्यक्ति हौ, राजकाज मुद्दा खेप्नेदेखि लिएर, तर हाम्रो कूटनीति केही वर्ष यता यति कमजोर बनाइएको छ, कूटनीति के भनेर राजदूतमा नियुक्त भएका व्यक्तिहरू, विभिन्न नियोगमा पठाइएका व्यक्तिहरू नै यसो हेर्यो सानघाटबाट भागभण्डाबाट खुसीलाई कसैलाई खुसी पार्न वा कतै अनुचित लाभ लिएर पठाएका हुन् कि जस्तो देखिने। अहिले पनि तपाईँ राजदूतको सूची हेर्नुहोस्, केही व्यक्तिहरू अपवाद बाहेक त्यहाँ हेर्नुहोस् त कस्ता व्यक्तिहरू राजदूतमा सिफारिस गरिएका छन्। अनि परराष्ट्र मन्त्रालय भनेको नेपालको कूटनीति सञ्चालनको महत्वपूर्ण केन्द्र, सक्षम साधन सम्पन्न हुनुपर्ने हो। नेपाल जस्ता जनसंख्याको दृष्टिकोणबाट, सामरिक दृष्टिकोणबाट कमजोर मुलुकहरूले, धन सम्पत्तिमा अलि पछाडि परेका राष्ट्रहरूले आफ्नो अस्तित्व अन्तर्राष्ट्रिय भूमिका बढ़ाउनको लागि बलियो बनाउनु पर्ने नै कूटनीति हो। नेपाल पञ्चायतकालमा सुरक्षा परिषदको सदस्य भएको थियो, कल्पना गर्नुहोस्। मैले पञ्चायतको विरोध गर्नुको अर्थ त्यो इतिहास बिर्सिने भनेको होइन, कतिपय जनताका अधिकार, हक अधिकार संकुचित भए अधिकार दिनुपर्छ भनेर न लडेका हौ हामी, राष्ट्र सिद्ध्याउनलाई लडेका होइनौ नि। अब अहिले हेर्नुहोस्, अहिले त हाम्रो अन्तर्राष्ट्रिय मर्यादा, हाम्रो शिक्षण संस्थाको तपाईँकै रेडियोमा मैले बिहान सुने, त्रिभुवन विश्वविद्यालयको स्तर कहाँ पुग्यो, कति नम्बरमा गयो, आज हाम्रो राहदानी कति नम्बरमा धकिलिएको छ, आज नेपालीहरू अन्तर्राष्ट्रिय जगतमा जाँदा उनीहरूको प्रतिको हेराइ के भएको छ? आज यो स्थितिमा अहिलेका प्रधानमन्त्रीजीले चाहे हाम्रो भौगोलिक अखण्डताको बारेमा बोलेको कुरा होस्, चाहे संयुक्त राष्ट्रमा उहाँको समग्र उहाँ कुन रूपमा प्रस्तुत हुनुभयो, प्रतीक लगाउनेदेखि लिएर उहाँका टोलीमा कस्ता मान्छे थिए सबै हेर्नुहोस्। अब यस यो पृष्ठभूमिमा
1: होइन, अस्ति तपाईँ हामीले बहस गर्दाखेरि संयुक्त राष्ट्रको सम्बन्धकै विषयलाई चाहिँ लिँदाखेरि निकै आलोचना आयो नि त।
2: त्यो आलोचना हेर्नु, उहाँहरूको उहाँहरूमा एउटा के चरित्र छ भन्दाखेरि सत्य कुरा बोल्यो कि उहाँहरूलाई पोल्यो, भएको कुरा भन्यो कि अनि गाली गलोज भयो। त्यसले के देखाउँछ भने त्यो जजले गाली गर्छ नि, उहाँहरू वैचारिक राजनीतिक रूपमा पराजित हुनुहुन्छ, पूर्ण रूपमा पराजित। त्यसकारण त्यो कलिक गाली गर्छ भन्ने कुरा होइन, तथ्य यो होइन भनेर खण्डन गर्यो भने हामी जस्तो मान्छेलाई तपाईँहरू जस्तो मान्छेलाई त्यसले असर गर्छ, हामीले सोच्नुपर्ने हुन्छ।
1: गालीको त वर्षै हुन्छ क्या जग्गा अहिले त,
2: त्यो केही अर्थ छैन। तपाईँलाई म तपाईँहरू जस्ता तपाईँ मार्फत तपाईँलाई र तपाईँ मार्फत संचारको क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्तिहरूलाई आग्रह गर्न चाहन्छु, कुनै व्यक्तिले तथ्य बोल्दा गाली गर्यो भने हामीले के सोच्नुपर्छ भने निजहरू पूर्ण रूपमा पराजित छन्, हतप्रभ छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यो भयो भने म अहिले अर्कोतिर जोड्छु तपाईँले अघि सोधेको प्रश्नमा। अब अहिले गृहमन्त्रीजी भारतमा जानुभएको छ, त्यो बिमस्टेकको सम्मेलन हो, त्यो द्विपक्षीय होइन बहुपक्षीय हो। अब त्यसमा उहाँले के गरेर आउनुहुन्छ, उहाँको प्रस्तुति कसरी हुन्छ, हामी पूर्वानुमान नगरौं, त्यो आएपछि सोचौंला। अब प्रधानमन्त्रीको भ्रमणको जुन तयारी छ, म एउटा कुरा भन्न चाहन्छु, महत्वपूर्ण कुरा। केही समय अगाडि, आजभन्दा धेरै वर्ष अगाडि, 14-15 वर्ष अगाडि माथिल्लो कर्णालीसँग सम्झौता भयो जीएमआर कम्पनीसँग। मैले त्यति बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म नेकपा एमालेमै थिएँ त्यति बेला। पार्टीमा सबैतिर मैले भने, सबै नेताहरूको घरमा गएँ, मैले लामो 21 बुँदा मैले त्यो सम्झौता मैले प्राप्त गरेका थिएँ। जसरी भए पनि त्यसका कतिपय राष्ट्रहित विरोधी बुँदाहरू र त्यो जीएमआरको बारेमा पनि अध्ययन गरेँ, त्यसले बनाउँदैन, राष्ट्रको विहित हुन्छ भनेर मैले कुरा राखेँ।

0: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधान अध्यापक कृष्णहरि अधिकारी एवं भुञ्जनगर माध्यमिक विद्यालय परिवार
1: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एस्कर सदस्य साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सभापति जीवाखर ढकाल नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखा भरतपुर 26।
5: स्कर्ब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास लिन गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली चाड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल विष्णुहरि अधिकारी एवं जेनित इंग्लिश बोर्डिङ स्कूल परिवार
1: बड़ा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यजीवहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ललितमान तामाङ ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 17 परिवार
6: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
7: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
9: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष रामबहादुर भण्डारी, प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा, जानकी मावी, भरतपुर 27 मेघौली।
11: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन, विज्ञापनदाता, शुभेच्छुक, शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: भर्खरै शुभकामना दिँदै हुनुहुन्थ्यो रेडियो साहिनोका व्यवस्थापक विश्वनिधि अर्याल।
9: विजया दशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: शहीद स्मारक कलेज, भरतपुर महानगरपालिका 19, बखानपुर शारदानगर चितवन। फोन 056-595-0131, मोबाइल 98-550-53-281, 98-491-24-782।

0: सम्पूर्ण मानव चोलाको जय होस्। बोलो राधे राधे।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ज
1: सागिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइमन 89.8 मेगाहर्ज
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली छड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल कीर्तिनिधि अर्याल एवं मिलन इंग्लिश बोर्डिङ स्कूल परिवार।
4: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
5: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
5: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने, औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली छड पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्ण अभिभावक जीवहरू शिक्षक कर्मचारी जीवहरू विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कुल परिवार।
6: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: Hi, I live Sunday Nuncha, Radio Silence 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: जुनेली भन्ने अनुसार चाहिँ हामी एउटा त्यसलाई ट्रान्सनेसनल सेल्टरमा लानको लागि हामीले बनाउँदैछौँ।
1: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने चाडबाड लक्षित अनुगमनमा तीव्रता सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य
2: हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ समिति पनि बनेको छ।
1: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने
3: जग्गा दिने कामलाई चाहिँ अलिक मूर्तता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। पाँचजना सम्पर्कविहीन त छन् नै पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उन्दी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढ़ी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उन्दीलुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिम नदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकुसी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकुसी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकुसी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
0: होल्डिङ सेन्टर 37 17 भए र 5,000+ नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा आउनुहुन्छ। पूर्वाधार विकास सचिवजीले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनेसनल सेल्टरमा लानको लागि हामीले बनाउँदैछौँ। 1,085 जनाले पहिलो प्राथमिकता आउनुहुन्छ। त्यसले गर्दा पुनस्थापना काम पनि अगाडि गएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 गते फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। अलिगढले कोइटोड लगायत अरू जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्क्रमित क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्क्रमित क्षेत्र घोषणा गर्दा भन्नुको साथै घरबाट पनि त्यहाँ दिनु पर्यो। यो अवस्था त छ, नागरिकले गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका थियौँ असोज 8-11 सम्बन्धमा पनि पछि फेरि 20 स्थान तहलाई तिनमा लागि सङ्क्रमित क्षेत्र घोषणा गर्यो। सँगसँगै घरबाट पनि गरौँ।
5: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणीकरण प्रमाणित गरी मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
0: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दा रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौं र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने मृत्युको डेडबडी आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी सन्तोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: वहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। वहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निवेदन त्यही छ होइन। त्यसो चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य व्यक्तिहरूको वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँठफेर सेवा भोलिदेखि बन्द हुनुभएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइप पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ बनाउन 4 वर्षीय रणनीति कार्ययोजना प्रस्तुत गर्नुभएको छ। वहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड़ दिँदै वहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रवर्धन गर्ने योजना अघि सार्नुभयो। जर्मनीका लागि प्रस्तावित राजदूत सौर जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा वहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
6: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रिन सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर जुनै मुलुकको राष्ट्रिय हितमा राख्ने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाउ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि सिल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हरिहरसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्चुअल परिवर्तन हुँदा छ। अब म चाहिँ यहाँका मान्यजी हुने, अब म जर्मनीको मान्यजीहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठाफलाई चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। वहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका
3: दलित भूमिहीन सुकुम्बासी र अवैध वसुवाई व्यवस्थाहरू विषय छ नि केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ। त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानूनी रिक्तता भयो होइन। त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर त्यो जग्गा दिने कामलाई चाहिँ अलिक मूर्तता दिन भनौँ न शीघ्रता दिनको लागि पनि के कानून सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
7: पार्टीको संयन्त्रमा सफल भएर अहिले पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई पूर्णमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासन धेरै रहने गरी खगेन्द्र सुनाज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
1: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
8: निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसपछि सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापना नगरिएको काम कार्यवाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
9: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहाल अलि फेरि ढिलो होला नि।
10: रामुला सुन न म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु। ओहो तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
5: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
5: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
5: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं। हिंसा
5: तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे

0: नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दछन्। नवरात्रका अवसरमा बिहानीदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्पमा रामहरी खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ।
3: रसुवा भेटेपछि बाढीमा तपाईँका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकिन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
4: जो सब अथवा बेपत्ता हुनुहुन्छ उहाँहरू चाहिँ स्थायी ठेगाना भएको स्थानीय तहको चाहिँ वडामा चाहिँ सम्पर्क गरेर निवेदन चाहिँ दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ। त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ उसको घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म। र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ। र त्यो पेश चाहिँ वडामा गर्नुपर्छ। वडामा गएपछि वडा समिति निर्णय गरेर स्थानीय विपद जोखिम नियन्त्रण व्यवस्था समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम नियन्त्रण व्यवस्थापन समितिमा पेश गर्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यो दाग विरोधका लागि। र 7 दिने सूचना निकालिसकेपछि त्यसको एकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ। कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था पनि गरिएको छ।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
5: बाढीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कार्डबाट बनाउनलाई गोडामा आएर उडाको सिलाइ लिएर उहाँहरूसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय बुद्धि जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो पर्दै लिने थियो, त्यो पनि कहीँ वडाहरूमा बसिरहेको हुन्छ होला, सबैको पराखेको हुन्छ। त्यो वडा केही नभए ठाउँमा चाहिँ वडाबाट सिलाइ लिँदाखेरि पुरानो पर्दै लियो भने अलिक सहयोग सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब वडामा चाहिँ वडा सिलाइ लिने वडाको सहयोग गराउने सबै सब कुरो बारीले बगाएर केही नरहेकोले तुरुन्त नाता बनाइदिनु भनेर शिवाजी दिदी बनाइदिनुहुन्छ वडाज्यूले, त्यही बनायो त्यही लिएर जिल्लामा जाने हो हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा तिराएन हामीलाई अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
3: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान
6: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको

0: सहजीकरण बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि रेली र बाइरोडबाट पनि पठाइरहेको अवस्था छ।
1: बाढ़ी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
4: बुढी गण्डकी बाढ़ीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढ़ी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बुढी गण्डकीमा बाढ़ी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महसँग कुराकानी गरेका छौं।
0: सबैभन्दा पहिला त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठाउँ र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मिडियाहरू हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमाण्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी समिति प्रमुखको अध्यक्षतामा हुन्छ त्यो बैठक बसेर आर्थिक समन्वय त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यौं भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो कार्यक्रम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 1114 स्वस्थ प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुङमुङ्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि अरू पालिकाहरू हुँदै पालिका 3 पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ तनहुँ चितवन नवलप्रासी पूर्व र पश्चिम गोर्खा लगायत सबभन्दा बढी गोर्खा भयो भने धेरै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की फुल 2 जोलुङ्गे पुल 2 जलविद्युत 3 त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अब अपडेट अध्यावधि हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34 त्यसपछि बंगुरको गोठ क्षतिभन्दा 12 र सहरी साधन 3 डेलिभरी चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि
5: गरिराख्नु भएको। ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
0: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँले चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्लाङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो भन्ने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व नजिकले गर्दाखेरि जरुरत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त फुलहरू नै बढी आवश्यक पर्ने फुलहरू नै बगाएको देखाएर त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू जगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्रारम्भले सुरु गर्नुपर्ने हुन्छ।
5: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
0: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डिएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हाम्रो प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यो। त्यो सँगसँगै तर केही एक दुईवटा स्टेसनहरू चाहिँ फेरि सहयोग भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भएको उस स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिरहेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानुमान महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ व्हाट्सएप ग्रुप लगायतका सोसियल मिडियाको ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रिसिभ गर्नुभएको अवस्था।
5: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछ?
0: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ। विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तै यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
5: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बारीले खानेपानी विद्युत सड़क अवरोध भएका क्षेत्रमा तत्काल के कस्तो व्यवस्था गरिएको छ?
0: मेनली अहिले जिनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले काठमाडौँबाट पनि हेलिएर बाहिरबाट पनि पठाइरहेको अवस्था छ।
1: यो कुराकानी सँगै आजका लागि मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा आकस्मिक बाढी आएको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ट्ज।
7: बडा दशैं सुह दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: ललित महल तामाङ ओडा अध्यक्ष भरतपुर महानगरपालिका ओडा नम्बर 17 परिवार।
9: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
10: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने काख छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
9: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
10: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
7: बडा दशैं, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू, कर्मचारी, साझेदार संघ संस्था, शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: राम गोदार, वडा अध्यक्ष, भरतपुर महानगरपालिका, वडा नम्बर 24 परिवार।
7: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली, छठ तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य, आजीवन सदस्य, एस्कर सदस्य, साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सभापति जीवाखर ढकाल, नेपाल रेड क्रस सोसाइटी, विद्यानगर उपशाखा, भरतपुर 26।
11: जब तपाई कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्भकका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
8: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी ज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रधानाध्यापक कृष्णहरि अधिकारी एवं भुञ्जनगर माध्यमिक विद्यालय परिवार। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी ज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल भानुभक्त अर्याल एवं जनप्रिय पब्लिक स्कुल परिवार।
9: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कामज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले चोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यानी बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी ज्यूहरू, विद्यालय व्यवस्था व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल विष्णुहरि अधिकारी एवं जेनित इंग्लिश बोर्डिङ स्कूल परिवार।
7: बडा दशैं, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अमृत हमाल, वडा अध्यक्ष, भरतपुर महानगरपालिका, वडा नम्बर 16 परिवार।
12: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट स्पाइनो।
13: प्रवासको मजेरीबाट हामी आएका छौं। घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईको विचार विलेसँग।
14: कार्यक्रम तपाईको विचार विलेसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज.com मा।

0: परिवार हामी आएका छौँ। घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विनयसँग।
1: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक सोमबार अमेरिकी समय साँझ 7:15 बजे, नेपाली समय मंगलबार बिहान 7 बजे inepali.com को फेसबुक पेजमा आएर मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 MHz र साइनो news.com।
2: नमस्कार, आदरणीय महानुभावको कार्यक्रम तपाईँको विचार विनयसँगको यो अब एउटा श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्छु। दर्शक एवं श्रोता महानुभावहरूले सधैँ जस्तो आज पनि हामीलाई inepali.com, kharmala.com र cyberheadline.com संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनुभएको छ भने 89.8 MHz रेडियो साइनोमा पनि यहाँहरूलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा यहाँले हामीलाई हेर्न सक्नुहुनेछ भने साइनोन्युज.com र कार्यक्रम तपाईँको विचार विनयसँग यो च्यानलमा हेर्न र सुन्न सक्नुहुनेछ। त दर्शक एवं श्रोता महानुभावहरू, सधैँ यस्तै आज पनि अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमै कुराकानीको लागि उपस्थित भइसकेको छु र आज मेरो पालो रहेको छ धार्मिक क्षेत्र अन्तर्गत मसँग आज मेरो चिर परिचित अतिथि उपस्थित भइसक्नु भएको छ। हामीले विगत केही महिनादेखि लगातार रूपमा हिन्दू धर्महरूको 18 पुराणहरूको सार कथा सार वाचन गर्दै आइरहेका छौँ, कथा सारको बारेमा यहाँहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। अब यसै विषयमा कुराकानी गर्नका लागि मसँग अतिथि जोडिसक्नु भएको छ व्यासाचार्य भुवन गुरु। गुरुलाई सिधा काठमाडौँबाट जोडिनु भएको छ। गुरुलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। गुरु राधे राधे।
3: गुरुलाई लगायत सम्पूर्ण श्रोताबिन्दहरू, आदरणीय सज्जन वृन्दहरू, यहाँ सबैलाई राधे राधे। हजुर ठिक छ विनयजी, यहाँहरूको शुभेच्छा भगवत कृपा सबैहरूको सहानुभूति, अहिलेसम्म एकदम ठिक छु।
2: हजुर देशमा अहिले भएको यो ठुलो विपद पछि अहिले सबैजना यो उद्धार कार्यमा लागिरहनु भएको र अहिले चाहिँ पुनस्थापना जुटिरहेको अवस्थामा हामी आज पनि कार्यक्रमको तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र अझै पनि सोही पीडामा देश बसिरहेको छ, तर पनि यो धार्मिक उत्थान जुन कार्यमा हामी कर्ममा हामी जुटिरहेका छौँ, यसलाई चाहिँ हामीले निरन्तर हाम्रो त्यो शोकलाई पनि शक्तिमा परिणत गर्दै यो भक्तिप्रति कम्तीमा अलिकति पनि आसक्ति जगाउनका निम्ति यसले थप प्रेरणा दियोस् भन्नका निम्ति हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ र आज त्यही अन्तर्गत आज हामी चाहिँ यो 18 पुराणहरूमध्ये भविष्य पुराणको महत्व र सारको बारेमा लिएर आज हामी उपस्थित भइसकेका
4: छौँ।
2: हामी हाम्रो कार्यक्रमलाई शुभारम्भ गर्न चाहन्छौँ। गुरु समग्र एउटा मिठो भजनबाट कार्यक्रमको शुरूआत गरेर

सँगै यस्तै यो मिठो भजनमा आज हामी कार्यक्रममा शुभारम्भ गरिसकेका छौँ। भजनमा यहाँले भर्खरै सुन्नुभयो कि दिन दुखीको गरौँ उद्धार भनेको चाहिँ आज नेपालमा समस्त बाढी पीडितमा पर्नुभएकाहरूको उद्धार सहयोगको क्रम निरन्तर चलिरहेको छ र उहाँलाई सँगसँगै अलिकति जो बाँच्नु भएको छ, जो घाइते हुनुभएको छ, जसले आफ्नो सारा परिवार गुमाउनु भएको छ र पनि आफू बाँच्नु भएको छ, उहाँलाई हौसला पनि प्रदान गर्नु छ, उहाँलाई भगवान्को शक्ति मिलोस् भनेर हामीले कामना पनि गर्नु छ, त्यसमा पनि सहयोग पुगोस्। हामी सबैको तर्फबाट पनि हामी यो अनुरोध गर्न चाहन्छौँ कि हामी त्यसैको अनुरूप आज हामी यो कार्यक्रमलाई समर्पण गर्दै अगाडि बढाउन चाहन्छौँ कि अब जसले जुन क्षेत्रबाट जति सक्छौँ सहयोग गर्ने पीडितहरूलाई सहयोग गर्ने अवस्था छ, गरिरहनु भएको छ, अझ यसलाई निरन्तर हामी जान सकौँ। र आज हामी यसै क्रम अन्तर्गत हाम्रो भविष्य पुराण भित्र के छ, भविष्य पुराण भनेको के हो, यसले कसरी मानवलाई एउटा धार्मिक कुरामा जोड्नको लागि सहयोग गरिरहेको छ र यसको महत्व के छ भन्ने विषयमा गुरुले प्रकाश पार्नुहुन्छ। गुरु अबको पालो भविष्य पुराणका लागि गुरुलाई

एकादश पुराणेषु नवमं संस्मृतं बुधैः भविष्यं मेत् इत्तद्विख्यातं सर्वलोकहितार्थं। भविष्य पुराण जसको नाम सुन्दा पनि शरीर गिरिन्द गिरिन्द हुन्छ। हामी विगत वर्तमान भन्दा पनि भविष्यको चिन्ता गर्दछौ, भविष्यमा के हुन्छ होला, म मेरो अवस्था कस्तो रहन्छ होला, अथवा म यो विषयमा पास हुन्छु कि हुँदैन होला, मैले सोचेको चाहेको काम पुरा गर्न सक्छु कि सक्दिनँ होला, प्राय व्यक्तिमा यही चिन्ता रहन्छ। हामीले भविष्यलाई कसरी जान्न सकिन्छ त, भविष्यको अवस्थालाई कसरी नजिकबाट निहाल्न सकिन्छ त, हो त्यो दृष्टि भनेकै भविष्य पुराण हो। किनभने हाम्रो यो दुईटा आँखा नेत्रले त जे छ त्यही मात्र देख्दछौ, हुने कुरा देख्दैनौ र भइसकेका कुरा पनि फेरि देख्न सक्दैनौ, बितिसकेका कुरा पनि। तर भविष्य पुराण एउटा यस्तो दृष्टि हो, जो दृष्टि हामीले प्राप्त गर्यौं भने यो जन्ममा मात्र होइन अघिल्ला लाखौं जन्ममा म को थिएँ, के गरेको थिएँ, कस्तो अवस्थामा थिएँ र कुन कारणले आज म जन्मिएँ र यो पछाडि यो शरीर छोडेर गएपछि फेरि म कस्तो गति प्राप्त गर्दछु, यो संसार हिजो बिहान कस्तो थियो आज कस्तो छ र भोलि कस्तो रहन्छ, हो यो तत्त्वको ज्ञान दिने शास्त्र अथवा त्यो दृष्टि प्रदान गर्ने त्यो तत्त्व प्रदान गर्ने शास्त्रको नाम हो भविष्य पुराण। शौनकादि 88,000 ऋषि एउटा सूतजीले नैमिषारण्यमा विराजमान भएर समस्त ऋषिगणहरूलाई बताउनुहुन्छ, हे ऋषिगण हो, भविष्य पुराण भनेको आउने समयमा के हुन्छ, यो ब्रह्माण्डको स्थिति कस्तो रहन्छ, कस्तो गति हुन्छ र यो रहन्छ कि अथवा परिवर्तनशील छ कि, यो यस्तै नै रहने हो कि अथवा यो के हो भन्ने कुराको जो तत्त्व छ म यहाँहरूलाई बताउँछु भनेर सूतजीले भन्नुहुन्छ, भविष्य पुराणको परिचय दिनुहुन्छ उहाँले। यो भविष्य पुराण भनेको सबै शास्त्रहरूको बराबर हैसियतकै पुराण हो, हुन त 18 पुराणमा कुनै कमजोरी नै छैन, एउटा पनि कमजोरी छैन। जसरी एउटा गाडी गुडिरहेको बेलामा, मालवाहक गाडी गुडिरहेको बेलामा त्यसका 10, 20, 25, 26, 28 यस्तै प्रकारका यी 28, 30 चक्के गाडी गुडिरहँदा प्रत्येक चक्कामा उत्तिकै भार पर्ने भए जस्तै हो यी शास्त्र ग्रन्थमा पनि यत्तिकै भार बोकेर हिँडिरहेका छन्, उनीमा कुनै प्रकारको यसमा यति बढी यसमा थोरै भन्ने यहाँ छैन। त्यस्तै प्रकारले यो भविष्य पुराण भनेको नवमं संस्मृतं बुधैः 88 पुराणेषु 18 पुराण मध्ये नवौं मध्येमा पर्ने पुराण हो। भविष्यं एतद् विख्यातं सर्वलोकहितावहम्। भविष्यका विषयहरू, भविष्यमा आउने घटनाहरूको बारेमा दर्पण अथवा त्यो खालको छर्न नपार्ने यो शास्त्रभित्र विशेष गरेर चारवटा पर्वहरू छन्। जसरी श्रीमद् भागवत महापुराणमा द्वादश स्कन्ध भने जस्तै यहाँ पर्वहरू छन्, ब्रह्म पर्व, मध्यम पर्व, त्यसै गरी प्रतिसर्ग पर्व र उत्तर पर्व, यी चारवटा पर्वले युक्त भएको ग्रन्थ हो भविष्य पुराण। अब यो भविष्य पुराणमा धेरै कुराहरूको व्याख्या गरिएको छ, मानव जीवनका कर्मका बारेमा, त्यसै गरी देवी देवताहरूको उत्पत्तिको बारेमा, कुन देवताको महत्व कस्तो छ, ती देवताले संसारमा कस्तो खालको फल प्रदान गर्नुहुन्छ, ती सबै विषयमा बताइएको छ। र बताउँदै जाने क्रममा यहाँ ब्राह्म नामहरूको पर्वमा भगवान सूर्य नारायणको व्याख्या गरिएको छ। भगवान सूर्य सबैका द्रष्टा, सबैलाई देख्ने, सबैलाई जान्ने, व्यक्तिले आफूले आफूलाई पनि छल्न सक्दैन कहिले, अरूको त पुरै परै जाओ, मैले फलनालाई यति छलेँ अथवा यति फगेँ, यति चिज प्राप्त गरेँ, आज फलनालाई मैले उल्लु बनाएँ भनेर हामी जुन किसिमको आफूले आफूलाई मार सम्झन्छौँ त्यो कहिले पनि सफल हुँदैन।
आफूले आफूलाई छल्न सकिएन, ढाँट्न सकिँदैन, झुट बोल्न सकिएन, आफ्नो अन्तर हृदयभित्रको बुद्धिलाई पनि, भावनालाई पनि, विचारलाई पनि, चिन्तनलाई पनि जान्न सक्ने त्यो क्षमता भगवान सूर्य नारायण सबैलाई देख्ने, सबैको पहिचान स्वरूप यस्ता भगवान सूर्य कस्ता हुनुहुन्छ त भन्दा जगत साक्षी, सबैका साक्षी। यो जगतमा संसारमा कसले के गरेको छ, के बोलेको छ, के भनेको छ, के सोचेको छ, के गर्न खोजेको छ, त्यो सबै कुरा उहाँलाई थाहा हुने र कसले के कर्म गर्यो त्यो सबै रेकर्ड उहाँले राख्न सक्ने, त्यति त्यति यति विशाल मेमोरी छ। जसरी गुगलले सबै एपहरूको भार बोके जस्तै अथवा उसमा खिचेर राखे जस्तै, भगवान सूर्य नारायण त उहाँको अगाडि त ती एपहरू, ती गुगलहरू त अब एक अंशमा पनि राख्न मिल्दैन, त्यति पनि त्यति कमिलो अब आफै विचार गर्नुहोस्। सबैको रेकर्ड अठार यहाँ जति पनि जीव जन्तु जनावर पशु पक्षी मान्छेको मात्र होइन पशु पक्षी चरा किरा फटाङ्ग्राको पनि कर्मको रेकर्ड राख्नुहुन्छ उहाँले। त्यही भएर उहाँको प्रकाश, उहाँको तेज संसारको जुनसुकै कुनामा पनि छ, समुद्रभित्र पनि भगवान सूर्यको तेज नै छ, फेरि भित्र पनि जति गइरहेको छ त्यो पातालसम्म पनि भगवानकै तेज। माथि हजुरको चाहिँ चौधै लोक त्रिभुवन सारा जगतमा जता तदे पनि परमात्मा तेजको रूपमा प्रवेश गर्नुहुन्छ अथवा तेजको गति पुर्याउन नसकेको ठाउँमा कुनै कुनै स्वरूपबाट त्यहाँभित्र प्रवेश गरेरै ती सबै पतिङहरूका पनि कर्मका जोखाना राख्ने, कर्मका रेकर्डहरू राख्ने यस्ता भगवान सूर्य कस्तो हुनुहुन्छ त भन्दा जगत साक्षी रे नमो नमः। हे भगवान सूर्य नारायण, हजुर सबैका साक्षी हुनुहुन्छ, सबैका कर्मलाई रेकर्ड गर्ने, सबैलाई जान्ने, सबै भित्रका रहने यस्ता आत्मस्वरूप भगवान सूर्यलाई मेरो कोटि-कोटि नमस्कार, कोटि-कोटि प्रणाम छ। यस्तो भगवान सूर्यको महिमा बताइएको छ यहाँ। अब यिनै भगवान सूर्यको अब पूजाको विषय कहिले गर्ने त भन्दा, विशेष गरेर भगवान सूर्यको बार भनेको आइतबार हो। आइत भनेकै भगवान सूर्यको नाम, अब अङ्ग्रेजीमा सन्डे भन्छ, सन भनेको भने सूर्यकै नाम हो, सन्डे किन रह्यो त भन्दा अब भगवान सूर्यको बार, त्यो विशेष गरेर सूर्यलाई उपासना गर्ने, सूर्यका उपासकहरूको लागि साधना गर्ने बार हो त्यो। त्यो आइतबारको दिन बिहान उठेर भगवान सूर्यलाई अर्घ अर्पण गर्ने, जल अर्पण गर्ने, धूप दीप नैवेद्य अर्पण गरेर भगवान सूर्यसँग प्रार्थना गर्ने, हे जगत साक्षी, हे भगवान, हे जगतका अधिष्ठात्री, हे परमात्मा, जसरी हजुरले संसारमा तेज फैलाउनु भएको छ, प्रकाश छर्नु भएको छ, मेरो हृदयभित्र पनि ज्ञानको प्रकाश छरिदिनुहोस्। मनमा सबै कुरा छ तर मैले त्यो ज्ञान पाउन सकिनँ, सबैलाई जान्न सकिनँ, आफूलाई जान्न सकिनँ, म अझै पनि अनभिज्ञ छु, मेरो हातमा त डिग्री त छन् तर त्यो डिग्रीले लोकलाई जान्न सक्यो, पर लोकलाई अथवा आफूभित्र रहेको परमात्मालाई जान्न सकिनँ, हो तपाईँले मलाई केही ज्ञान प्रदान गर्नुहोस् जो मैले आफूलाई पनि जान्न सक्यो। आफूलाई जान्न सकिकन गएँ भने त फेरि आउनै पर्छ, यहीँ यही मानव चोरा लिएर आउन पाइँदैन, फेरि के रूपमा आउनु पर्दछ। त्यस कारणले गर्दा भगवान मलाई हजुरले त्यो कृपा गर्नुहोस्, किन हजुर प्रत्यक्ष देवता हुनुहुन्छ।

0: दिया गर भनेको भगवान सूर्य, दिया कर भनेको सबैलाई दिवा भनेको उज्यालो प्रदान गर्ने यस्ता भगवान सूर्य, उहाँको बिना हामीले पशु पक्षी किरा फटाङ्ग्र मानवको रूप बिरुवाको बोध दृश्यको पनि कल्पना गर्न सक्दैनौँ। हजुर, हामीले खाने अन्न पनि उहाँकै कृपाबाट उत्पत्ति भएको छ। माटो र तेजको जब संमिश्रणबाट त्यो ऊर्जाबाट बिरुवा जब फल लगाउन थाल्दछ, त्यही फल खाएर हजुर हामी बाँचेका छौँ संसारमा। भनेपछि हामी बाँच्नको लागि परमात्माले कति ठुलो कृपा गर्नुभएको छ, जो चिज नगै नहुने हो। त्यस कारणले गर्दा यस्ता सबैलाई तेज प्रदान गर्ने, ऊर्जा प्रदान गर्ने भगवान सूर्य नारायण। एकपटक के भएछ भने भगवान कृष्णका पुत्र शाम्ब अचानक उहाँलाई कुष्ठ रोग लागेछ। त्यो बेलामा पनि आजभन्दा 5000 वर्ष अगाडिको घटना पनि उहाँलाई कुष्ठ रोग लागेछ। धेरैजनासँग उहाँले सोधपुछ गर्नुभयो, अब त्यो रोगलाई निको पार्ने उपाय केही पनि भएन। भगवान श्रीकृष्ण त्यति बेला फेरि महाभारतको युद्धमा जानुभएको थियो, अरू त भगवान्सँग सोध्नुहुन्थ्यो। तर युद्धमा गएको बेलामा उहाँलाई त्यो कुष्ठ रोग लाग्यो। अब केही उपाय नभए पछाडि उहाँले भगवान सूर्यलाई सम्झनुभयो, सूर्यको स्मरण गर्नुभयो, अनि उहाँलाई आकाशवाणी भएछ, तपाईँले सूर्यको उपासनाद्वारा मात्र रोग निको पार्न सक्नुहुन्छ भनेर जब त्यो भास आभास आएपछि उहाँले सूर्यको तपस्या गर्नु धेरै वर्षसम्म ज्ञान नित्य कर्म लगायतका सबै उपासना उहाँले गरेपछि भगवान सूर्य स्वयं तेजको रूपमा गएर देवताको रूप धारण गरेर आउनुभयो। त्यो सूर्य त ज्वाला नै खस्नु भएन कि, देवताको रूप धारण गरेर आउनुभयो, त्यो ज्वालाबाट प्रकट हुनुभयो। अनि भन्नुभयो, हे कृष्ण पुत्र, म बहुत प्रसन्न भएको छु, आज उपरान्त मेरो कृपाले तपाईँमा लागेको जुन कुष्ठ रोग छ त्यो मैले नै गर्दा निको हुन्छ, त्यसमा हजुर विश्वस्त हुनुहोस् भनेर भगवान सूर्यले दर्शन दिने बित्तिकै उहाँको त्यो पेटको त दृष्टि पार्नुभयो, त्यो कुष्ठ रोगमा जहाँ रोग लागेको थियो उहाँले ठ्याक्क दृष्टि पार्नुभयो। त्यो दृष्टि पार्ने बित्तिकै त्यहाँ छाला चिलाउनु, छालाका रोगहरू ईश्वरको सत्तापो भए, अनि शाम्ब प्रसन्न भएर भगवान सूर्यको मूर्ति नै बनाइदिनु भयो, उहाँले मन्दिर बनाइदिनु भयो। संसारमा विश्वमा एकमात्र भगवान सूर्यनारायणको मन्दिर कहाँ छ त भन्दा पन्जाब प्रान्तको मुल्तान भन्ने ठाउँमा आज पनि देख्न पाइन्छ। शाम्बजीले निर्माण गर्नुभएको सूर्य भगवानको मन्दिर आजसम्म पनि विद्यमान। त्यस्तो खालको चाहिँ चरित्र पनि भगवान सूर्यनारायण यति दयालु हुनुहुन्छ, सबैका स्वस्थ, सबैलाई स्वस्थता प्रदान गर्ने, स्वच्छता प्रदान गर्ने, आनन्दता प्रदान गर्ने, ज्ञान प्रदान गर्ने, ऊर्जा प्रदान गर्ने, अब यस्ता भगवान सूर्यनारायणको वर्णन यहाँ विस्तारमा वर्णन व्याख्या गरिएको छ। विनयजी,
1: यहाँ गुरुले भन्नुभयो, अलिकति त ब्याकग्राउन्डको साउन्ड थोरै स्लो बनाउनु, सानो बनाउने कि गुरु, हजुरको त्यो भोइसलाई त्यसले अलिकति उयो गराएको छ, ब्याकग्राउन्डलाई ध्वनि अलिकति सानो बनाउनु होला। यहाँले गुरुले जस्तै भर्खरै भन्नुभयो कि अहिले यो भविष्य पुराणमा सुतजीले जसरी बताउनु भएको छ, सुतजीले बताउनु भएको कि ब्रह्माण्ड को व्याख्या गरिएको छ, यो ब्रह्माण्डको रीतिको बारेमा चाहिँ बताइएको छ, ब्रह्माण्डको व्याख्या गरेर कसरी उत्पत्ति भएको छ, के हुन्छ भन्ने बारे बताइएको छ, यसको मानव जीवनको कर्मको बारेमा, देवी देवताको उत्पत्तिको बारेमा, र विशेष गरी भगवान सूर्यको व्याख्या जसरी गरियो, भगवान सूर्यलाई हामी आइतबारको रूपमा पूजा गर्छौँ, रविवारको दिनमा पूजा गर्छौँ, जे भगवान सूर्यको महिमा, भगवान सूर्यको यहाँले एउटा मन्दिर अहिले पनि इन्डियाको पन्जाबमा भएको कुरा बताउनुभयो, यी सबै कुराहरू भविष्य पुराणमा बताइएको कुराहरूलाई गुरुले अहिले हामीलाई बताउनु भएको छ। र मलाई लाग्छ यो बाँकी भगवानहरूको बारेमा, देवीको बारेमा अझै बाँकी कुराहरू बाँकी नै छ, अब यस पछाडि अरू कुरा हामी के सुन्न पाउँछौँ यो भविष्य पुराणमा गुरु, अब बाँकी कुराहरू बाँकी कुराहरू चाहिँ

अब अहिले त भयो देवी देवताको बारेमा समस्त वर्णन, कलियुगका मानिसहरूको स्वभाव र लक्षण अब आउने भविष्यमा, किनभने वेदव्यासजीले यो ग्रन्थ रचना गर्दा धनी धनी कलियुग लाग्न थालिसकेको थियो। भनौँ त 5000 वर्षकै सेरोफेरो आसपासकै घटना हो। त्यति बेला उहाँले ग्रन्थ लेख्नुभयो भविष्य पुराण आउने समय कस्तो रहन्छ, कस्तो जगत रहन्छ भनेर। उहाँले जब हजारौं वर्ष पछाडि घट्ने कुरालाई पनि योगको माध्यमबाट, ध्यानको माध्यमबाट उहाँले छर्लन्न पारेर लेख्नु भएको छ त्यहाँ शास्त्रमा। त्यही मध्येको यो श्लोक अल्पायुष यामान्त मन्द भाग्य भूयो पद्रुता। अब यो कलियुगमा विशेष गरेर मान्छेहरू अल्पायुका भएर जन्मनेछन्, पूर्ण आयुका हुने छैन। 99% अकालमै मर्नेछन्, कोही पनि चाहिँ पूरा आयु भएर मर्ने छैनन्। अल्पायु भनेको त्यही हो। अनि मन्द भाग भनेको छ भाग्यहीन भएका, बहुत प्रयत्न गर्छन् धन कमाउनको लागि, माथि जानको लागि, नाम कमाउनको लागि, दान कमाउनको लागि, मान प्रतिष्ठा, यसलाई जित्छु उसलाई जित्छु उसलाई भन्दा अगाडि बढ्छु भनेर त्यो खालको भावना राखेर मान्छे सबै कुराहरू धन कमाए कमाउनदेखि लिएर सबै कुराहरू कमाउनको लागि, अगाडि बढ्नको लागि, सबैलाई जित्नको लागि बहुत प्रयत्न गर्दछन्, तर भाग्यले साथ दिँदैन। भाग्यहीन, भाग्य अबाध त्यहाँ बाधक बनेर बसेको रहनु हुन्छ कलियुगमा प्राय जस्तो मान्छेको। त्यसरी त्यसरी भूयु पद्रुता भनेको के हो त भन्दा उपद्रव पनि बढ्ने गरे। हेर्नुहोस् है, यो उपद्रव भनेको के हो त रोग, शोक र चिन्ता। कलियुगमा यो तिनवटा कुराहरू बहुत वृद्धि गरेर जान्छ, कसैले रोक्नै सक्दैन गरे प्राय जस्तो। र सानो तपस्याले, सानो पुण्यले, सानो कृपाले पनि यो रोक्न सक्दैन। एउटा रोग, दोस्रो शोक, तेस्रो चिन्ता। 99.9 मान्छे पर्सेन्ट मान्छे अहिले यति बेला यो तिनवटा कुराबाट ग्रसित छ। रोग, मान्छे जति पनि म निरोगी रहन्छु स्वस्थ रहन्छु भने पनि रोगले कताबाट आक्रमण गर्छ, कताबाट आक्रमण गर्छ, यो पनि कलियुगकै प्रभाव हो। अर्को शोक, म खुसी छु भनेर बाहिर जति खुसी हुन खोजे पनि, जति हाँस्न खोजे पनि, तर भित्र दुखी नै रहिरहन्छ। त्यो दुःखरूपी दुःख पनि भित्र, त्यो दुःखरूपी रोग पनि सबैका हृदयभित्र छ। मैले अब यो केही चिन्ता लिँदैन, यसो साधु सन्त महात्माहरूको सङ्गत गरुन्जेलसम्म, उनीहरूसँग यात्रा गरुन्जेलसम्म, प्रवचन सुनिन्जेलसम्म, होइन यो चिन्ता गर्नु त बेकारै छ, चिन्ता समम नास्ति शरीर शोषणम भनेर यसो अब यो चिन्ता लिँदैन है भनेर मनले त सोच्छ। एकै दिनपछि फेरि त्यही चिन्ता बढेर आउँछ, फेरि अहिले झन् बढ्दै जान्छ। फेरि यो तिनवटा कुरा विशेष गरेर कलियुगमा बहुत यसले चाहिँ मानिसलाई ग्रसित बनाउँदछ। त्यसो भए कलो जगती मानव धर्महीना, कलियुगमा मानिसहरू धर्महीन हुनेछन्। धर्महीन भनेको के हो त भन्दा एउटा छल गर्नेछन्। दोस्रो कपटी हुनेछन्। कपटी भनेको के हो त भन्दा यसमा भित्र एउटा बाहिर एउटा भएको। अनि अर्को फेरि दुष्टता, दुष्कर्म गर्ने, दुष्ट कस्तो दुष्ट रहेछ भने विश्वासै गर्नै नसकिने कसैको पनि। अलिकति दया गरेर लौकनीलाई राम्रो होस् भनेर कसैलाई यसो गुण गर्न खोज्यो त दुष्ट त्यही सबहरू पल्टिहालिदिने। फेरि यो उल्टो हुन्छ यो कलियुगमा। यहाँ चाहिँ मानिसले कसैले कसैको दयाको कदर गर्ने छैन। जगति मानव धर्म सठप्रिय, सठप्रिय भनेको के हो त भन्दा मान्छेलाई दुष्टता मन पराउने, छलकपट मन पराउने। अहिले गएर कहीँ गएर राम्रो कुरा बोल्ने, सत्य कुरा बोल्ने भने कसैले पनि सुन्दैन। तर त्यहाँ गएर हुई नहुने गएर झुट कुरा बोल्न थाल्यो, झुट भाषणहरू गर्न थाल्यो भने सबैले ताली पड गर्न थाल्दछ। भन्दाखेरि के हो त भन्दाखेरि मान्छेलाई कलियुगमा यही कुरा मन पर्दो रहेछ। फेरि सत्प्रिय भनेको छ झुट बोल्ने, बेमान गर्ने, उल्टा पाल्टा काम गर्ने, नराम्रो काम गर्ने, यस्ता किसिमको चाहिँ अर्कालाई ढड्ने, छाल्ने, भ्रष्टाचार गर्ने, हत्या हिंसा गर्ने, विरोधाभास गर्ने, कसैलाई नरुचाउने, सबैबाट पीडित, सबैलाई पीडित बनाएका त्यस्ता व्यक्ति झन् यो कलियुगमा प्रिय बन्दै जानेछन् र त्यस्तैलाई मन पराउँछन्। फेरि यो मान्छेको स्वभाव पनि, जनताको स्वभाव पनि त्यस्तै रहने छ कलियुगमा।

नैव अभिजनाद्य। अब कलियुगमा सबैभन्दा ठुलो व्यक्ति को हो त भन्दा वित्त नैव अभिजनाद्य, जसँग धेरै पैसा छ त्यही नै ठुलो हुनेछ कलियुगमा। त्यसँग ज्ञान नहोस्, त्यसँग विचार नहोस्, त्यसँग सदाचार नहोस्, त्यसमा सद्गुण नहोस्, त्यसले जनताको हित नगरोस्, त्यसले विश्वको कल्याण नगरोस्, सबैलाई ती सबैलाई दुःख दियोस्, सबैलाई त्यसले चाहिँ दुर्भाव राखोस्, तर त्यसँग धन छ भने त्यही प्रिय हुन्छ। धन छैन तर ज्ञान छ, श्रद्धा छ, भक्ति छ, दया छ, करुणा छ, सबैको भलो चाहन्छ, सबैको राम्रो होस् भन्ने चाहने व्यक्तिसँग धन हुँदैन फेरि, ती व्यक्ति कसैको पनि प्रिय रहँदैनन्। त्यस कारण गर्दा वित्त मेरो अभिजनाद्य, त्यही हो ठुलो कलियुगमा। उसको जुनसुकै चाहिँ क्षेत्रमा पनि उसैको जित हुनेछ जोसँग बढी धन हुन्छ, जसले पैसा बढी चाहिँ लगानी लगाउन थाल्दछ, त्यस्ता खालका चाहिँ यही हुनेछ। यहाँ धर्मको मापदण्ड नै त्यही हुनेछ गरे, फेरि धर्म अथवा अधर्म, उसले बोलेको नै धर्म हो, उसले बोलेकै अधर्म हो, फेरि हेर्नुहोस् उसले जे व्याख्या गर्यो त्यही धर्म र अधर्म त्यही प्रमाणित हुन्छ। शास्त्र पनि कसैले पत्याउँदैनन् कलियुगमा, न शास्त्रको कुरा पत्याउँछन्, न विद्वानका कुराहरू सुन्छन्, न गुरु सन्त महात्माहरू नै चाहिँ हजुरका त्यस्ताका कुराहरू सुन्छन्, एक त पाइँदैनन् फेरि, सच्चा सन्त महात्माहरू पनि पाइँदैन फेरि। त्यस कारणले गर्दाखेरिमा अब यस्तै यस्तै विकार हुनेछ कलियुगमा। अनि दम्पत्य अभिरुचि हेतु, अभिरुचि भनेको श्रीमान श्रीमतीमा सुरु सुरुमा यसो मन पारे जस्तै माया गरे जस्तै गर्ने, दुई चार वर्ष भएपछि फेरि लडा भाँती गर्न थाल्ने, यस्तो हुन्छ अरे दम्पतिमालाईहरू चाहिँ। शास्त्रले बताएको कुरा आजभन्दा 5000 वर्ष अगाडि बताएका कुराहरूले हेर्नुहोस्, यो त 4,32,000 वर्षपछि पनि उत्तिकै ताजगी रहन्छ यो, फेरि हेर्नुहोस् यसमा त घटी बढी नै हुँदैन। अनि दम्पति अभिरुचि, दम्पतिमा प्रेम हुने छैन, एकले अर्काको सत्तालाई नस्वीकार्ने, एकले अर्काले बोलेको मन नपार्ने, तै ठुलो मै ठुलो भन्ने, यस्ता खालका भावना रहने, एउटै विचार नभएका, एउटाले एकातिर तानेको छ, अर्कोले अर्कोतिर तानेको छ, यस्तै गरेर जिन्दगी बर्बाद बनाउने खालका दम्पति हुनेछन् कलियुगमा। अभिरुचि, अब रुचि नै नभए, एकले अर्काप्रति श्रद्धा नै नभएपछि के हुन्छ त भन्दा कलह हुन्छ, झगडा हुन्छ, वैमानस्यता हुन्छ, हत्या हुन्छ, हिंसा हुन्छ, यस्ता यस्ता घटनाहरू घट्दै जाने। आज आज समाजमा जे घटना घटिरहेका छन् हामीले देखिरहेका छौँ, के हो त भन्दा यही दम्पति अभिरुचि। कति बेला मिल्छन् त भन्दा हेतु मायै र व्यावहारिक के भन्दाखेरिमा, अब केवल शरीरको सम्बन्ध गरुन्जेलसम्म मात्र उनीहरू एक आपसमा मिल्दछन् गरे, त्यो समयभरि मात्र, त्यो शरीरको विषय भोग सकियो, समय सक्यो, फेरि लडा भाँती गर्न सुरु गरिहाल्यो। व्यावहारिक जीवन र व्यापारमा छल, यस्ता ठगी, माया, यी सबै कुराहरू यो कलियुगका प्रभावले बढ्दै बढ्दै जानेछ। त्यति मात्र होइन,

मन पराउने, अहिले गएर कहीँ गएर राम्रो कुरा बोल्ने, सत्य कुरा बोल्ने भने कसैले पनि सुन्दैन, तर त्यहाँ गएर हुनी नहुनी गएर झुट कुरा बोल्न थाल्यो, झुट भाषणहरू गर्न थाल्यो भने सबैले ताली पड्काउन थाल्दछ। भन्दाखेरि के हो त भन्दाखेरि मान्छेलाई कलियुगमा यही कुरा मन पर्दो रहेछ। फेरि सत्प्रिय भनेको छ झुट बोल्ने, बेमान गर्ने, उल्टा पाल्टा काम गर्ने, नराम्रो काम गर्ने, यस्ता किसिमको चाहिँ अर्कालाई ढड्ने छाल्ने छ, भ्रष्टाचार गर्ने, हत्या हिंसा गर्ने, विरोधाभास गर्ने, कसैलाई नरुचाउने, सबैबाट पीडि सबैलाई पीडित बनाएका त्यस्ता व्यक्ति झन् यो कलिगमा प्रिय बन्दै जानेछन् र त्यस्तैलाई मन पराउँछन्। फेरि यो मान्छेको स्वभाव पनि जनताको स्वभाव पनि त्यस्तै रहनेछ कलियुगमा।

नैव अभिजनाद्य। अब कलियुगमा सबैभन्दा ठुलो व्यक्ति को हो त भन्दा वित्त नैव अभिजनाद्य, जसँग धेरै पैसा छ त्यही नै ठुलो हुनेछ कलियुगमा। त्यसँग ज्ञान नहोस्, त्यसँग विचार नहोस्, त्यसँग सदाचार नहोस्, त्यसमा सद्गुण नहोस्, त्यसले जनताको हित नगरोस्, त्यसले विश्वको कल्याण नगरोस्, सबैलाई सबैलाई दुःख दियोस्, सबैलाई त्यसले चाहिँ दैर्भाव राखोस्, तर त्यसँग धन छ भने त्यही प्रिय हुन्छ। धन छैन तर ज्ञान छ, श्रद्धा छ, भक्ति छ, दया छ, करुणा छ, सबैको भलो चाहन्छ, सबैको राम्रो होस् भन्ने चाहने व्यक्तिसँग धन हुँदैन फेरि, ती व्यक्ति कसैको पनि प्रिय रहँदैनन्। त्यस कारणले गर्दा वित्त मेरो अभिजनाद्य, त्यही हो ठुलो कलियुगमा। उसको जुनसुकै चाहिँ क्षेत्रमा पनि उसैको जित हुनेछ जोसँग बढी धन हुन्छ, जसले पैसा बढी चाहिँ लगानी लगाउन थाल्दछ, यस्ता खालका चाहिँ यही हुनेछ। यहाँ धर्मको मापदण्ड नै त्यही हुनेछ गरे, फेरि धर्म अथवा अधर्म, उसले बोलेको नै धर्म हो, उसले बोलेकै अधर्म हो, फेरि हेर्नुहोस् उसले जे व्याख्या गर्यो त्यही धर्म र अधर्म त्यही प्रमाणित हुन्छ। शास्त्र पनि कसैले पत्याउँदैनन् कलियुगमा, न शास्त्रको कुरा पत्याउँछन्, न विद्वानका कुराहरू सुन्छन्, न गुरु सन्त महात्माहरू नै चाहिँ हरूका त्यस्ताका कुराहरू सुन्छन्, एक त पाइँदैनन् फेरि, सच्चा सन्त महात्माहरू पनि पाइँदैन फेरि। त्यस कारणले गर्दाखेरिमा अब यस्तै यस्तै विकार हुनेछ कलियुगमा। अनि दम्पत्य अभिरुचि हेतु, अभिरुचि भनेको श्रीमान श्रीमतीमा सुरु सुरुमा यसो मन पारे जस्तै माया गरे जस्तै गर्ने, दुई चार वर्ष भएपछि फेरि लडा भाँती गर्न थाल्ने, यस्तो हुन्छ अरे दम्पतिमालाई। हेर्छ शास्त्रले बताएको कुरा आजभन्दा 5000 वर्ष अगाडि बताएका कुराहरूलाई हेर्छ, यो त 4,32,000 वर्षपछि पनि उत्तिकै ताजेकी रहन्छ यो, फेरि ल्याएर यसमा त घटी बढी नै हुँदैन। अनि दम्पति अभिरुचि, दम्पतिमा प्रेम हुने छैन, एकले अर्काको सत्तालाई नस्वीकार्ने, एकले अर्काले बोलेको मन नपार्ने, तैँ ठुलो मै ठुलो भन्ने, यस्ता खालका भावना रहने, एउटै विचार नभएका, एउटाले एकातिर तानेको छ, अर्कोले अर्कोतिर तानेको छ, यस्तै गरेर जिन्दगी बर्बाद बनाउने खालका दम्पति हुनेछन् कलियुगमा। अभिरुचि, अब रुचि नै नभए, एकले अर्काप्रति श्रद्धा नै नभएपछि के हुन्छ त भन्दा कलह हुन्छ, झगडा हुन्छ, वैमानस्यता हुन्छ, हत्या हुन्छ, हिंसा हुन्छ, यस्ता यस्ता घटनाहरू घट्दै जाने। आज आज समाजमा जे घटना घटिरहेका छन् हामीले देखिरहेका छौँ, के हो त भन्दा यही दम्पति अभिरुचि। कति बेला मिल्छन् त भन्दा हेतु मायै र व्यावहारिक भन्दाखेरिमा, अब केवल शरीरको सम्बन्ध गरुन्जेलसम्म मात्र उनीहरू एक आपसमा मिल्दछन् गरे, त्यो समयभरि मात्र, त्यो शरीरको विषय भोग सकियो, समय सक्यो, फेरि लडाभाँती गर्न सुरु गरिहाल्यो। व्यावहारिक जीवन र व्यापारमा छल, यस्ता ठगी, माया, यी सबै कुराहरू यो कलियुगका प्रभावले बढ्दै बढ्दै जानेछ। त्यति मात्र होइन,

र कलियुगमा अब स्त्रीले सबैभन्दा राम्रो आफूलाई कुन रूपमा मान्छन् त भन्दा केश धारणम एवं र सौन्दर्य लिङ्ग निवही के भन्दा कलियुगमा स्त्रीहरूले केशलाई नै सुन्दरता मान्नेछन् गरे. अब सुन्दरताको मुख्य प्रमाण नै जसको कपाल राम्रो छ अनि त्यसै प्रकारले कपालमा अभिमान गर्ने केशमा अभिमान गर्ने रङ्गी बिरङ्गी बनाउने भएका नेचुरल कपाललाई पनि बिगार्ने सुर जस्ता पनि हराउँदै जाने हो त्यस्तो खालको अभिमान रहन्छ अरे कलियुगमा. त्यही भएर पनि अब अहिले हामीले देख्छौँ विविध किसिमको अब हामीले यो व्याख्या गर्नुभन्दा पनि शास्त्रले बताएका कुरा त कहिले झुट हुँदैनन् सबै त्यस्ता हुँदैनन् फेरि सबैलाई पनि बताएको छैन यहाँ केही व्यक्तिलाई मात्र भनेको छ किनभने सज्जन ज्ञानी नारी पुरुष पनि छन् कलियुगमा सन्त भएर बसेका पनि छन् तिनीहरूलाई यो लागु हुँदैन. यदि उहाँहरूले यो कुरा सुन्नुभयो भने त हाँस्नु त हो यो कुरा सही हो. अब हुन पनि यो मैले बोध मेरो बुद्धिले भनेको कुरा होइन शास्त्रको बाढी हो यो फेरि. अनि फेरि के हुन्छ त अन्याले भनेर बताएको छ हेर्नुहोस् स्त्री पुरुष यो छ रतिर भई साधन मान्छेको लक्ष्य के हुन्छ र उद्देश्य भनेको एउटै त्यो भनेको पेट भर्ने. अब अहिले त बढ्दो त्यो बाहेक अरू पनि लक्ष्यहरू छ उद्देश्य छ तर अब केही वर्ष पछाडि मान्छेको एउटै उद्देश्य हुन्छ किनभने सबै साधन सत्ता हुन्छ सबै कुराहरू सकिन्छ सबै कुरा नष्ट हुन्छ आफन्त घर परिवार धन कमाएको सबै चिज वैभव दौलत पद प्रतिष्ठा त्यो सबै नष्ट हुन्छ. नष्ट भएपछि त मान्छेलाई बाँच्न पर्यो अनि त्यसको उद्देश्य के हुन्छ त भन्दा अब मैले बिहान र बेलुकाको छाक टार्न पाए हुन्थ्यो पेट पार्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुग्छ. हिजो बिहानसम्म बहुत ठुल्ठुलो मान्छे ठुलो पदासीन भएको व्यक्तिको पनि त्यस्तो खालको समय आउँदछ. यस्तो खालको कलिका भयावहको विषयमा यहाँ भविष्य कुरामा बताएको छ. सत्यम नास्ति तपो नैव न सोचम नष्ट भएपछि त मान्छेलाई बाँच्न पर्यो अनि त्यसको उद्देश्य के हुन्छ त भन्दा अब मैले बिहान र बेलुकाको छाक टार्न पाए हुन्थ्यो पेट पार्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुग्छ. हिजो बिहानसम्म बहुत ठुल्ठुलो मान्छे ठुलो पदासीन भएको व्यक्तिको

अब फेरि धर्म सत्य र आधार प्रति राजको बारेमा सुतजीले भन्नुहुन्छ, सत्यम नास्तिकतापूर्णैव न शौचम न त मध्य मार्दकम। कलियुग लागिसके पछाडि मान्छेको तपस्या हराएर जानेछ, तपस्या गर्न छोड्नेछ, शौच हराएर जानेछ। शौच भनेको पवित्रता, मान्छे हेर्दा बाहिरबाट जति झकी झकी चकाउ भए पनि आखिरीमा ऊ चाहिँ शरीरलाई पनि राम्रोसँग सफा गराउन नसक्ने, स्नान नगर्ने, अनि यस्ता प्रकारका तर अशुद्ध भएका तपमै गर्न शौचको नभएको। अब पवित्रता के हो, देह शुद्धि कसरी गर्नुपर्दछ, आत्मशुद्धि कसरी गर्नुपर्दछ, तन शुद्धि, मन शुद्धि, आत्मशुद्धि, भूत शुद्धि, विचार शुद्धि, बुद्धि शुद्धि, तेज शुद्धि, नेत्र शुद्धि, कान शुद्धि, यी सबै शुद्धिकरण गर्ने विधि शास्त्रमा बताएको छ। अब त्यो शास्त्रमा अनभिज्ञ छ, शास्त्र अध्ययन गरेको छैन, शास्त्र श्रवण गरेको छैन भने त्यो व्यक्तिलाई त्यो पवित्रताको विषयमा पनि ज्ञान हुँदैन, किनभने यो पनि कलियुगको प्रभाव नै हो। फेरि एक सेकेन्ड पनि मान्छेलाई फुर्सद छैन भने पछाडि अब त्यो शरीरको देहको शुद्धि गरेर बस्ने फुर्सद पनि रहँदैन। त्यसै गरी मान्छेमा दया हराएर जानेछ कलियुगमा। सत्यम नास्ति तपो नैव न शौचम न त मार्दवम, दया हराएर जानेछ, सत्य कुराहरू हराएर जानेछ, सत्य चिज सत्य वस्तुहरू पनि हराएर जानेछन्। मान्छेहरू प्राय जस्तो असत्य बाधा भनेर बताएको छ, असत्य भाषणहरू बोल्नेछन्, अनि मान्छेमा नम्रता पनि हराउँदै जानेछ। फेरि हेर्नुहोस्, त्यो नम्रता भनेको के हो त भन्दाखेरिमा मिठास, कसैले कसैसँग संवाद गर्नु पर्यो बोल्नु पर्यो भने पनि अलि झर्केर बोल्ने, आवेगमा आएर बोल्ने, क्रोधित भएर बोल्ने हो, त्यो नम्रता हराएर जानेछ मान्छेहरूको। धर्मको नाश हुँदै जानेछ यिनै कारणले गर्दालाई। हेर्नुहोस् है, आखिरमा धर्मको नाश गराउने पनि हामी नै रहेछ, फेरि यही समाज नै रहेछ, यही मर्त्य मण्डलका मानव नै हुन्, फेरि पशु पनि होइन। धर्मलाई त पशुले कहिले पनि छोड्दैन, फेरि पशुको त्यो धर्म त कहिले पनि यो जगत यो नाश भएर जाला त अरू पशुले आफ्नो धर्म छोड्दैन भने पछाडि। अब यो धर्म यस्तै यस्तै कारणले गर्दा नाश हुँदै गएपछि के हुन्छ त भन्दा, दास्य राजरूपिन कलौ धर्म हते सम्यक। अब धर्मको नाश भएपछि के हुन्छ भन्दा, शासक र राजाहरू अथवा देशको चाहिँ एउटा नेतृत्व सम्हाल्ने बागडोर सम्हाल्ने हो, त्यस्ता व्यक्तिहरू कस्ता हुन्छ त भन्दा, दस्यको राजरूपिन भ्रष्ट भएका हुनेछन्। गरे फेरि हेर्नुहोस् है, भ्रष्ट भएका, डकैती गर्ने, भ्रष्टाचार गर्ने, अनेक अनेक अनैतिक कर्म गर्ने, वेश्यावृत्ति गर्ने, यस्ता यस्ता चाहिँ हजुरको चाहिँ राजद्रोह गर्ने, राज्यलाई धोका दिने, जनतालाई धोका दिने, यस्ता व्यक्तिहरू आएर राज गर्नेछन् भने जब धर्म सिद्धिन्छ फेरि। किनभने धर्म रह्यो पृथ्वीमा भने अधर्मको प्रवेश हुन पाउँदैन, अधर्मलाई धर्मले नै जोगाजो छेकेर राख्दछ। अब त्यो धर्मै नभए पछाडि त अनि त्यसपछि राज कस्तो हुन्छ त, धर्म नै हुँदैन। धर्म नष्ट भनेको के त भन्दा, धर्मको तत्त्व पृथ्वीबाट लोप भएर जाने, धर्मका तत्त्वहरू के के हुन्छ भन्दा, धर्मको तत्त्वहरू भनेको वायु हो, सूर्य हो, तेज हो, पृथ्वी हो, माटो हो, आकाश हो, समुद्र हो, पहाड हो, हिमाल हो, खोला नाला हुन्, नदी नाला हुन्, गोठ वृक्ष हुन्, अन्नहरू हुन्, यी सबै धर्मका प्रतीकहरू हेर्नलाई, यी सबै धर्मभित्र नै पर्दछन्। यिनले सबै धर्म मानव जीवनको कल्याण गर्नको निम्ति उत्पत्ति भएका धर्मका स्वरूप हुन्। अब यी भित्रको तत्त्व नै नरहे पछाडि त के हुन्छ नि हालत, अनि त्यस पछाडि गएर धन कलियुग बढ्दै जाने, कलियुग हाँस्दै जाने, कलियुग खुसी हुँदै जाने गर्दछ। यो कलियुगका बारेमा यस्ता खालका विषयहरू बताइएको छ भविष्यको।

0: त्यसो गुरुले यो भविष्य पुराणमा बताइएका कुराहरूलाई के छन् भन्ने कुरालाई अहिले जुन रूपमा प्रभाव प्रकाश पार्नुभयो कि कलियुगको प्रभाव विशेष गरेर यो भविष्य पुराणमा बताइएको कुरालाई पहिलो खण्डमा भगवान सूर्यको बारेमा सूर्य भगवानको बारेमा बताइएको थियो भने दोस्रो खण्डमा यहाँले कलियुगको प्रभाव के हो, कलियुग कसरी शुभारम्भ हुन्छ र यो कलियुगमा कस्तो मान्छेको व्यवहारहरू कस्तो देखिन्छ भन्ने विषयमा प्रकाश पार्नुभयो कि कलियुगमा कथामा लेखिएको र आजभन्दा 5000 वर्ष अगाडि लेखिएका कुराहरूलाई बताउनु भएको छ कि यो कलियुगमा मान्ने मानिसहरू अल्पायुमा नै उनीहरूको मृत्यु हुन्छ भनेर आजभन्दा 5000 वर्ष अगाडि लेखिएको कुराहरू यहाँ बताउनु भएको छ। आज त्यसैको प्रभाव देखिराखिएको छ र बाढी पहिरो विभिन्न चाहिँ भूकम्पहरू एक्सिडेन्टहरू यी सबै प्रकारका जुन आज नेपालको मात्र होइन संसारभरि हेर्दाखेरि जुन लडाईँहरू युद्धहरू भइरहेको छ यी सबै त्यसैका प्रभाव पनि हुन सक्छन्। त्यस्तै गरेर मानिसहरू यो कलियुगमा रहेका मानिसहरू धन प्राप्तिका लागि मरिनेछन् तर भाग्यले साथिँदैन भन्ने कुरा पनि यहाँ बताइएको कुराहरू गुरुले बताउनु भएको छ र विशेष गरेर मान्छेहरूलाई रोग भोग र शोकले प्रताडित गर्छ र यो तिनै कुराको शिकार मानिस बन्छ यो कलियुगको प्रभावका कारणले भन्ने कुरा बताउनु भयो र अन्तिममा धर्मका प्रतीक के हुन् त्यो धर्मका प्रतीकले कसरी प्रभाव पार्छ भन्ने कुराहरू यो भविष्य पुराणमा बताइएको छ भनेर गुरुले आज जुन यो भविष्य पुराणको सार आज हामी पहिलो भागमा बताउनु भएको छ। आज समय र सन्दर्भ पनि त्यस्तै छ नेपालको कि त्यस्तै सन्दर्भबाट हामी गुज्रिरहेका छौँ सम्भवतः यसैका प्रभाव पनि परेको हुनसक्छ र यो अहिले गुरुले भन्नुभएको कुरा हो भने यो शास्त्रमा लेखिएको भविष्य पुराणमा लेखिएको कुराहरूलाई आज यहाँ उजागर भइरहेको छ र यो सन्दर्भ पनि परिरहेको छ नेपालका बारेमा र अहिले संसारका बारेमा र यसै गरी आज हामी यो भविष्य पुराणको पहिलो भागबाट हामी छुट्टिने बेला भएको छ। आज यो पहिलो भागमा गुरुले अति नै एउटा साङ्गीतिक माहौलमा सँगै जस्तै आज पनि यो भविष्य पुराण खोज्ने एउटा सार आज पहिलो भागमा यहाँले बताउनु भयो यसका लागि गुरुलाई कार्यक्रम तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। गुरु
1: धन्यवाद विनयजी, साह्रै नै मलाई आज भविष्य पुराण मैले यहाँबाट जुन संक्षिप्तमा सार भन्दा अरू बेलाको भन्दा बेग्लै किसिमको एउटा चाहिँ भित्र धक्का हानिरहेको महसुस गरिरहेको छु किनभने त्यो एउटा भाइब हुन्छ मलाई विनयजी किनभने यो व्यासमा बसेर पुराणले त भगवानको जुन यो प्रत्यक्ष नदेखिनु भएको मात्र यो श्लोक श्लोक संस्कृतका शब्द शब्दहरू भगवानका धड्कन मुटु उनीहरू भने गर्नु होला अब त्यो मुटुको धड्कनलाई नाप्नको नाप्दा अथवा त्यो विचार कति चिजको समुद्र चाहिँ अपनाउनु पर्दछ भने जस्तै हामी पनि यहाँ बसेर यो खालको एउटा चाहिँ भाइब यहाँ लिएर व्यक्त गर्दाखेरिमा त्यो एउटा बेग्लै खालको किनभने संसारमा यही हजुरलाई उजागर गरिबस्छु यही नै घटना घटिरहेको छ। यो जे जति भएको छ मान्छे अप्रत्याशित जुन घटना घट्छ त्यो सबै कलियुगको प्रभाव हो भनेर जाने हुन्छ आजको सार यही नै हो विनयजी।
0: हस् यही कलियुगको प्रभाव नै देखिएको भन्ने आजको यो सारका सहित हामी कार्यक्रममा छुट्टिने बेला भएको छ। दर्शक श्रोता मान्नुहरूले आज हामीहरूलाई e-netflix.com खबरमाला.com र cyberheadline.com संसारभरिबाट प्रत्यक्ष रूपमा हामीलाई हेर्नुभयो भने 89.1 MHz रेडियो साइनामा सुन्नुभयो, अभियान टेलिभिजनमा हेर्नुभयो, cynanews.com र युट्युब च्यानलमा हेर्नुभयो सुन्नुभयो। हामीलाई हेर्ने सम्पूर्ण दर्शक सुन्ने श्रोतालाई आजका मेरा अतिथि व्याख्याचार्य भुवन गुरु र म विनिया चलबाट हार्दिक आभार व्यक्त गर्छु। अर्को साता अर्को अतिथि र विषय वस्तुमा उपस्थित हुने छु तबसम्मका लागि हामी दुवैजना लागि दिनुहोस्। धन्यवाद धन्यवाद।

0: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्भक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी जीवहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल नरेश ढकाल एवं उषा बोर्डिङ स्कूल परिवार।
2: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
3: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अतुट साइनो।
4: यतिखेर बेलुकाको 8:45 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको सुखद अवसरमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी ज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सम्पूर्ण विद्यालय परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रिन्सिपल कृतिनिधि अर्याल एवं मिलन इंग्लिश बोर्डिङ स्कूल परिवार।
1: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com. This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: कतिपयमा दिन प्रतिदिन नकारात्मक सोच बढ्दै गएको जानकारहरू बताउँछन्। ठूलो विपदका कारण शोकपछिको सामान्य प्रतिक्रिया स्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट बिस्तारै माथि उठ्न नसके यसले गम्भीर मानसिक समस्या निम्तन सक्ने मनोचिकित्सकहरू बताउँछन्। यसै सन्दर्भमा हामीले मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेतलाई त्यस्तो दीर्घकालीन समस्या हुनबाट जोगिन के गर्नुपर्छ भनेर सोधेका छौँ।
2: आफ्नो दिनचर्यामा फोकस गर्नु, सानो सानो काम भए पनि गर्न थाल्नु, है त्यसैको बारेमा सोचेर त्यसैको बारेमा कुरा गरेर बसिराख्यो भने चाहिँ हामी अगाडि बढ्दैनौँ। त्यसले गर्दा चाहिँ हामीलाई झन् आघात बढ्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामी फोकस गर्नुपर्ने नम्बर वान कुरा भनेको निन्द्रा, पौष्टिक आहार, खानेकुरा, रेगुलर व्यायाम भनेर भन्छौँ हामी, र आफ्नो डेली एक्टिभिटिज डेली रुटिनमा चाहिँ फर्किने। अब पुरै कम्प्लिटली अब केही छैन, त्यस्तोमा के गर्न सकिन्छ भने एक प्रकारसँग कुरा गर्ने, एक प्रकारको सहयोग लिने लिने होइन, एक प्रकारको सुन्ने, यो सबैले पनि चाहिँ हामीलाई दीर्घकालीन समस्या नआओस् भनेर चाहिँ नि एउटा राम्रो प्रोटेक्सन चाहिन्छ।
1: उनी थिइन् मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेत, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
3: तपाईँ बिबिसी नेपालीद्वारा उत्पादित लाइफ लाइन कार्यक्रम बिबिसी नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेसनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक त्यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बिबिसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
1: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बिबिसी १० को पाठशाला। नमस्कार, बिबिसी १० को

सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। सुरुमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान हुन् कि विगतका, ठम्याउँदै गर्नुहोस् है त।

0: यो काल्पनिक परिस्थिति हो. वी आर टकिङ अबाउट द थिङ्स द्याट आर नट पोसिबल. पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेको थिएँ. सम्झनुहुन्छ? प्लिज लिसन एन्ड चेक. हामी पास्ट टेन्समा जुनसुकै भर्ब पनि प्रयोग गर्न सक्छौँ. उदाहरणका लागि, आई विश आई लिभ इन द कन्ट्रीसाइड. आई विश आई न्यू द आन्सर टु दिस क्वेस्चन. सुरुमा हामीले सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए. उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे. उनले के भनेका थिए सम्झनुहुन्छ? लिसन एन्ड चेक.
1: आई विश आई वाज सिमिलर.
0: शुद्ध अङ्ग्रेजी बोल्दा वा लेख्दा विश भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ. त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ. लेट्स लिसन टु
1: द्याट.
0: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए. त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौँ. ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए. सम्झनुहुन्छ? लिसन एन्ड चेक. ओके, अब हामी केही अभ्यास गरौँ. सीता आफ्ना काकाका छोराछोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्छिन्. यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? लिसन एन्ड चेक.
2: आई विश आई लिभ्ड नियर माइ कजन्स.
0: वेल डन. अनि अब्दुल चाहे आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्छन्. उनले के भन्नु पर्ला? लिसन एन्ड चेक.
1: I wish I was younger. I wish I was younger.
0: हो, यो दुई तरिकाले भन्न सकिन्छ. अनि सोनीलाई आफू खर र अङ्ग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ. उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? लिसन एन्ड चेक.
2: I wish I could speak English fluently.
0: ग्रेट. उनले कुर भने किनकि उनले क्षमताबारे कुरा गरेकी हुन्, तर उनले यसो भने पनि हुन्छ.
2: I wish I spoke English fluently.
0: हामी विशको सट्टा इफ अन्ली पनि प्रयोग गर्न सक्छौँ. यसको प्रयोग पनि विशको जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर इफ अन्लीको प्रयोग अलि बढी शक्तिशाली हुन्छ. यी मानिसहरू के भन्दैछन् सुनौ है त.
2: If only I had more money.
1: If only I were better at cooking. If only I could study English every day.
0: कहिलेकाहीँ तपाईँले विस भएको वाक्यमा उ पनि आएको सुनेको हुनुपर्छ. केही उदाहरण.
2: I wish she would stop raining. Oh, I wish she would stop talking.
0: हो, हामी केही कुरा चित्त नबुझेको अवस्थामा विससँग उट प्रयोग गर्छौँ. यी वक्ताहरूलाई जे हुँदैथ्यो त्यो चित्त बुझेको थिएन. उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो. अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त.
2: What do you wish was different about yourself?
0: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो. अभ्यास गर्न चाहे नबिर्सिनुहोला है.
3: अहिले सुन्नुभयो बालबालिकाको शिक्षाको लागि सहयोगी हुने गरी बनाइएको बीबीसी 10 पाठशालाको एउटा भाग. अब सुन्नुहोस् यसको अर्को भाग.
0: तपाईँलाई फेरि स्वागत छ. यो भागमा हामी आफूलाई बिसन्चो भएको कुरा बताउने तरिका सिक्छौँ. सुरुमा तीन व्यक्ति आफूलाई बिसन्चो भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त. अनि उनीहरूमध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है.
2: I picked up a cold.
1: I've come down with the flu. I'm just getting over a sore throat.
0: हो, तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ. उनले गेटिङ ओभर भन्ने फ्रेज प्रयोग गरे. यु क्यान गेट ओभर एन इलनेस. यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो. यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट यदि तपाईँ कन्टिन्युस फर्म आइ एम गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउ चोट लागेपछि निको हुने क्रममा छु. फेरि सुनौ है त.
1: I'm just getting over a sore throat.
0: कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ. यो उदाहरण सुनौ.
2: My father didn't get the job he wanted. He was upset at first. but he's getting over it now.
0: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो, तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले सुरुमा सुनेका तिनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए, उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुगा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्। आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू, आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू। केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिकअप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौँ, अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त। अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ। कसैलाई फिभर अर्थात् ज्वरो आउँदा शरीर निकै तातो हुन्छ। हाई टेम्परेचर अथवा अटेम्परेचर, आई ह्याभ अ टेम्परेचर। फेरि एकपटक सुनौ अनि दोहोऱ्याउ। हामीले सुनेका लक्षण स्निज अर्थात् हाच्यो र कफ अर्थात् खोकी हुन्। फेरि सुनौ। आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट परफेक्ट फर्म प्रयोग गरे, ह्याभसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौँ। हामीले तिनवटा क्रियापद सुन्यौँ। आई ब्रोकन माई टो, मेरो खुट्टाको औँला भाँचिएको छ। आई कट माई फिङ्गर, मेरो औँला काटिएको छ। आई स्प्रेन माई एङ्कल, मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौँ।
2: आई ब्रोकन माई टो,
1: आई कट माई फिङ्गर,
0: आई स्प्रेन माई एङ्कल। म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अङ्ग्रेजीमा कसरी भन्नुहुन्छ? लेट्स टेक,
2: कम डाउन विथ द कोल्ड,
0: मेरो खोकी निको हुँदैछ। यो चाहिँ कसरी भन्न सकिएला? लेट्स टेक,
2: आई एम गेटिंग ओवर अ कफ एट द मोमेंट।
0: अब अन्तिममा, मेरो खुट्टा काटेको छ। यो वाक्य चाहिँ कसरी भन्नुपर्छ? लेट्स टेक,
2: आई कट माई लेग।
0: वेल डन, आजलाई यति नै। सिकेका कुराहरूको अभ्यास गर्न चाहे नबिर्सिनुहोला।
4: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।

सयौं रेडियो, हजारौं रेडियो कर्मी सूचना नेटवर्क।